0: मा अनुसन्धान थालिएको छ।
1: मुलुकको कुल जनसंख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजारमा लगानीका लागि आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष र बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि छ। एक दशक अघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो, अहिले घटेर 50% हाराहारी छ। यस अवधिमा उत्पादन मुलुक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अन्य क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ उद्योग लगायत क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। नागरिक सहभागिताका हिसाबले नेपालको शेयर बजारमा आकर्षण निकै राम्रो भए पनि त्यस अनुरूप बजारको विकास हुन नसकेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन भुयेलको भनाइरहेको छ। स्थापनाको 3.5 दशक र 1/4 नागरिक आबद्ध भइसक्दा पनि हाम्रो बजारमा इक्विटी मात्र कारोबार हुन्छ, अन्य औसारको विकास, लगानीकर्ताको सुरक्षा, वित्तीय साक्षरता लगायतमा अपेक्षित सुधार हुन सकेको छैन, उनले भनेका छन्। हामी डेरिभेटिभ, अप्सन, स्वाप लगायत औजारमा जान नसके पनि बण्ड बजारको विकास गर्न सक्थ्यौं, सरकारी ऋण पत्रलाई कारोबारमा ल्याउन सकिन्थ्यो, वित्तीय साक्षरता विस्तारमा धेरै काम गर्न सकिन्थ्यो, उनको भनाइ छ। सट्टेबाजी कारोबारका लागि जल विद्युत, सिमेन्ट लगायत क्षेत्रका केही कम्पनी दोस्रो बजारमा सूचीकृत भए पनि अर्थतन्त्रका अन्य क्षेत्रका कम्पनी र गैरावश्य नागरिकलाई भित्र्याउन नसकिएको उनको भनाइ छ। केन्द्रीय निक्षेप प्रणाली सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबारसम्म 80,09,623 डिम्याट खाता प्रणालीमा परिणत भएको शेयर राख्ने खाता खुलेका छन् भने हाल प्राथमिक शेयर निष्कासनमा निवेदन दिन र दोस्रो बजारमा शेयर किनबेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ। यसकारण हालसम्म खुलेका डिम्याट खाताका आधारमा शेयर बजारमा लगानीकर्ताको संख्याका आधारमा विश्लेषण गरिएको हो। एक व्यक्तिले एक भन्दा बढ़ी डिम्याट खाता पनि खोल्न पाउँछ। यसका आधारमा जति खाता खुलेका छन् त्यति नै लगानीकर्ता संख्या छन् भन्न सकिने अवस्था भने नरहेको जनाइएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।

0: ma, tu, account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus, life ko pesma banking.
1: ए भतिज, त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर संघीय संसद एक महिनादेखि बिना कार्यतालिका चलिरहेको छ असार 15 पछि संसदले आफ्नो 15 दिने कार्यतालिका समेत सार्वजनिक गर्न सकेका छैनन् करिब एक महिना कार्यतालिका विहीन बनेको संसदमा साउन 14 लागि बोलाइएको बैठकलाई ठोस एजेण्डा जुटाउन पनि हम्मे हम्मे परेको छ यो घटनाक्रमलाई साधारण प्राविधिक ढिलाइ भन्दा बढ़ी संसद र संरचनागत तालमेल अभावको सूचकका रूपमा हेर्नुपर्ने विज्ञहरूको भनाइ छ
7: केन्द्रमा नेकपा र एमाले बीच साउन 9 गते तीन बुँदे सत्ता साझेदारीको सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमाले गर्ने भएको छ त्यससँगै एमालेभित्र मुख्यमन्त्री बन्ने प्रतिस्पर्धा तीव्र बनेको छ हाल एमालेभित्र तीन नेताले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरिरहनु भएको छ एमालेका वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीका दावेदार हुनुहुन्छ चितवन एकबाट निर्वाचित थपलियाले यसअघि पनि मुख्यमन्त्रीमा दावी गर्दै आउनु भएको थियो संसदीय दलको नेता भएकाले उहाँको दावी स्वाभाविक मानिए पनि एमालेको संसदीय दलको विधानमा दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्नुपर्ने अवस्था छैन मुख्यमन्त्रीको दौड़मा भक्तपुर दुईका प्रदेश सभा सदस्य किरण थापा मगर पनि हुनुहुन्छ यस्तै दुई कार्यकालदेखि बागमती प्रदेश सभामा काठमाडौँ क्षेत्र नम्बर 9 खबाट निर्वाचित पूर्व मन्त्री केशव प्रसाद पोखरेलले पनि मुख्यमन्त्रीका लागि आन्तरिक पहल गरिरहेको एमाले स्रोतको दावी छ
6: सरकारले स्वस्थ प्रतिस्पर्धी बजार बनाउने उद्देश्य अनुरूप बजार अनुगमनलाई तीव्र पारेको बताउँछ तर स्थान गमनको परिणाम भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ 10 वर्ष अगाडि गरिने बजार अनुगमन र अहिले गरिने बजार अनुगमनमा भिन्नता देखिँदैन वस्तु तथा सेवाको बढ़ी मूल्य लिने न्यापतोलमा ठगी गर्ने गुणस्तरहीन म्याद गुज्रेका सामानको बिक्री वितरण लगायतका समस्या निरन्तर रहेका छन्
7: नेपाल भारत खुल्ला सीमाका कारण मानव बेचबिखन लागू औषध तस्करी जाली नोट कारोबार चोरी पैठारी र सीमापार अपराध जस्ता चुनौती बढ़ाउँदै आएपछि यसको नियन्त्रणका लागि नेपालको पूर्वी नाकामा सशस्त्र प्रहरीले नयाँ अभ्यासको शुरूआत गरेको छ चुनौतीलाई आधुनिक ढंगबाट सामना गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले झापाको काँकडभिट्टा नाकाबाट नयाँ सुरक्षा अभ्यास शुरू गरेको हो
6: चालू आर्थिक वर्ष 2083-84 जुम्लाका 7 सड़कको स्तर उन्नति तथा कालो पत्रे हुने भएको छ यसका लागि सड़क डिभिजन कार्यालय जुम्लाले साउनमा नै ठेक्का आह्वान गरेको हो चालू आर्थिक वर्षको पहिलो चौमासिकबाटै काम शुरू गर्ने उद्देश्यका साथ 7 सड़क आयोजनाको स्तर उन्नति तथा कालो पत्रेका लागि बुधबार ठेक्का आह्वानका लागि सूचना जारी गरेको सड़क डिभिजन कार्यालयले जनाएको छ
7: प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशी अरबौं रूपियाँ मुद्रा सटाई गरेर देश छाड्ने गरेका छन् उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ
6: नेपालको पर्यटकीय गन्तव्य मध्ये एक चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ़ेको छ आर्थिक वर्ष 2082-83 चक्रीय अन्नपूर्ण पदमार्गमा 40,377 पर्यटक आएका छन् वर्षभरि आएका पर्यटक मध्ये 24,731 पुरूष 15,633 महिला र 13 लैंगिक पहिचान नखुलेको रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्यापले जनाएको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाको मध्यावधि चुनाव हुन 100 दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले सदनमा बहुमत गुम्न नदिन कठिन प्रतिस्पर्धाको सामना गर्दैछ। आगामी नोभेम्बर 3 अमेरिकामा मध्यावधि चुनाव हुनेछ। यसपटकको मध्यावधि चुनावको परिणाम राष्ट्रपति ट्रम्पका लागि महत्वपूर्ण हुनेछ। प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समान अधिकार पाउनेछन्। यसले ट्रम्प प्रशासनमाथि 2 वर्षसम्म व्यापक अनुसन्धान हुन सक्ने सम्भावना रहने अमेरिकी समाचार संस्था एपीले जनाएको छ।
3: अब खेल र खेलाड़ीका खबर। काठमाडौँ रेड्सले नेपाल भलिबल लीग एनबीएल को अक्सनमा सबैभन्दा बढ़ी 6,50,000 खर्च गरेको छ। आइतबार काठमाडौँमा भएको एनबीएल अक्सनमा काठमाडौँ रेड्सले 7 मध्येको 5 खेलाड़ीलाई अधिकतम बोली लगाउँदै लिएको थियो। यता प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा खेलेको पहिलो खेलमा लिभरपूलले आइतबार अर्को इंग्लिस प्रिमियर लीग क्लब सन्डरल्याण्डलाई 4-2 हराएको छ। तर यो जीत लिभरपूलका लागि महँगो साबित भएको छ र डिफेन्डर जोए गोमेज खेलको शुरूमै चोट बोक्दै मैदान छाड्न बाध्य रहे।
2: कस्तो चल्दैछ रवि बालेन कोर्ट छोड शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालेनका अराजनीतिक आवेगपूर्ण र अपरिपक्व शासन शैलीलाई रविले कहिलेसम्म नजरअन्दाज गर्न सक्छन्, उनको बचाउमा सम्झौता कहिलेसम्म गरिरहन सक्छन्, गठजोड़को भविष्य प्रश्नले धेरै हदसम्म निर्धारण गर्नेछ। मुलुकले बालेन शासन भोग्न थालेको यो 4 महिना हो। केही नयाँ गर्ने दबावमा रहेका बालेनमा केही गरौं भने हुटुटुने नभएको होइन। यद्यपि उनी जसरी अधिनायक मुखी र नियन्त्रित शासन गर्ने मनसुवा बोकेर हिँडेका छन् त्यो नै यी दुई नेताको सम्बन्धको सबैभन्दा मुख्य चुनौती हुनेछ।
4: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शंख सभा 95.5 मेगाहर्ज।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180.
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
12: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खुल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एकमात्र
13: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
14: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 MHz।
15: सीमामा सफारी सुटमा सशस्त्र प्रहरी अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीआईटी टीम परिचालन प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा
16: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार ईपीएस मार्फत 125,000 रोजगारी 80,00,000 नाग्यो शेयर खाता त्रिवीको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएपमा शिक्षकमा पक्राउ प्रणालीमाथि प्रश्न
15: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचित हुने कंगोमा इबालाबाट मृत्यु हुनेको संख्या 1,000 नाग्यो अमेरिकी सेनाद्वारा ईरानमाथिको सैन्य कार्यवाही रोकियो
16: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै चोटका कारण नन्दन यादव लीग दुई श्रृंखलाबाट बाहिर लुम्बिनी लायन्समा नामिबियाका रूबेन अनुवान्तित
17: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: साझा खबरको सबैभन्दा शुरूमा 2.5 किलोमिटरको नागढुङ्गा सिस्नी खोला सुरुङ मार्गको उद्घाटनको लागि आज तयारी गरिएको प्रसंग
15: सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि आजदेखि संचालनमा आउँदैछ। नागढुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्तीले आज बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अकिही को उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नुहुने उहाँले बताउनु भएको छ। सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्रै खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङ मार्गभित्र अन्य सवारी साधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने समेत तयारी भएको उहाँले बताउनु भएको छ। त्यस्तै पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित स्टील पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न पाउने छैनन्। नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले भन्नुभयो,
18: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ नि खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि, एकैचोटि खोल्नु हुँदैन यसलाई, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जस्तो आग लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सक्छौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रा त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट टनल सञ्चालन गर्ने तयारीमा छौँ।
16: आयोजना कार्यालयका उप आयोजना निर्देशक संजय पन्थीका अनुसार सुरुङ मार्ग उद्घाटन भइसकेपछि तत्काल पूर्ण क्षमतामा सञ्चालनमा नल्याई 3 महिनाको परीक्षण काल अर्थात ट्रायल पिरियड राखिनेछ। उहाँका अनुसार यसो गर्नुको मुख्य कारण सुरुङ प्रयोगमा सर्वसाधारण र चालकहरूलाई क्रमशः अभ्यस्त बनाउँदै लैजानु, सुरुङभित्र पालना गर्नुपर्ने ट्राफिक तथा सुरक्षा नियमहरू चालकहरूले राम्ररी पालना गरून् भन्ने सुनिश्चित गर्नु रहेको छ। पन्थीका अनुसार परीक्षण कालमा विभागले सुरुङभित्रको सवारी चाप, गति नियन्त्रण, जेट फ्यान लगायतका प्राविधिक प्रणालीले वास्तविक सञ्चालन अवस्था र आकस्मिक अवस्थामा उद्धार तथा राहत प्रणालीको प्रभावकारिता समेत नजिकबाट निहालिनेछ। यसबाट देखिएका कमी कमजोरी सुधार गर्दै र आवश्यक अभ्यास गराउँदै मात्र सुरुङलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउन सकिने पनि उहाँले बताउनुभयो। तीन महिनाको अवधिपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सामान्य सवारी चालकका लागि निर्धक्क खुला गरिने आयोजनाले बताएको छ। यो सुरुङ जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। सुरुङको लम्बाई 2.68 किलोमिटर छ। सुरुङभित्रको निकास मार्ग इभ्याक्युएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन दो कर्पोरेशनले 2076 आयोजनाको निर्माण थालेको थियो।
19: दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदीको नेतृत्वमा सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो। उहाँले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमिस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका थिए। यस घटनाले परीक्षा सञ्चालन प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्रै पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ पर्नुभएका उहाँ हिमालयन कलेज कोटेश्वर र केएमसी कलेज बाग बजारमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
16: गएको तीन घण्टामा सबभन्दा धेरै पानी नौलपुरको देउरालीमा 86.6 मिलिलिटर परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानमा र मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको हो। तनहुँ जिल्ला स्थित कोटगाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जानकारी गराएको छ र पानी पर्ने क्रम अझै पनि निरन्तर रहन सक्ने देखिएकाले त्यस अनुसारको सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको हो। खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो। पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको छ। गण्डकी प्रदेशमा पनि विभिन्न दुई स्थानमा अत्यधिक पानी परेको छ भने अर्को एउटा स्थानमा भारी पानी परिरहेको छ र त्यस अनुसारको सावधानी अपनाउनको लागि अनुरोध पनि गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद रोजन लामिछानेले भने मधेस प्रदेशमा तुलनात्मक रूपमा कम पानी पर्ने पूर्वानुमान गरिएको बताउनुभयो।
20: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सदर स्थान भनेर भन्छौँ, त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने, हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
19: प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार गर्दै आमूल रूपान्तरणका पक्षमा नवीनतम कार्यदिशा तय गर्ने उद्देश्यका साथ उद्यमी व्यवसायसँग सिंगो अर्थतन्त्र क्षेत्रसँग परामर्श गरिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन प्रारम्भ हुँदै गर्दा प्रधानमन्त्री शाहले अर्थतन्त्र उकास्न श्रृंखलाबद्ध विमर्श शुरू गर्नुभएको हो। उहाँले असार 24 गतेदेखि उद्यमी व्यवसायसँग छलफल शुरू गर्नुभएको छ। यसबीचमा उहाँले अर्थतन्त्र तत्काल गतिशील र व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेललाई बोलाएर सुझाव समेत दिनुभएको छ। उहाँले देशको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन समेत सुझाव दिनुभएको हो। उहाँले मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। त्यस्तै गरी प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसायी महासंघ, महिला उद्यमी, होटल संघ, जुत्ता चप्पल उत्पादक संघ, पूँजी बजार, तित्तोपत्र व्यवसायी तथा बीमा सम्बन्धी निकाय, उद्योग वाणिज्य महासंघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल अर्गानिक संघ, नेपाल हस्तकला महासंघ, निर्यात जन्य उद्योगका प्रतिनिधिसँग पनि संवाद गरिसक्नु भएको छ।
16: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगतै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी बनेको छ। यस अनुसार लुम्बिनी र कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन बुधे सहमति पनि पछि अनुमोदन हुने गरी अन्य प्रक्रिया अगाडि बढ़ाउन सक्ने बताउनुभयो। भट्टले अध्यक्षले प्रदेश पार्टीलाई दिएको निर्देशनका आधारमा पनि प्रक्रिया अगाडि बढ़न सक्ने बताउनु भएको छ। कोशीमा मुख्यमन्त्रीका लागि एमाले भित्रै विवाद देखिएको छ। अध्यक्ष केपी शर्मा ओली भने सांसद तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने योजनामा हुनुहुन्छ, तर केन्द्रमा एमाले र नेकपा बीचको सत्ता सहकार्यबारे आफूसँग कुनै छलफल नभएको भन्दै पद नछाड्ने चेतावनी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिइसक्नु भएको छ। कर्णाली प्रदेशमा सरकार गठनको प्रक्रिया शुरू भइसकेको छ। मुख्यमन्त्री यमलाल कौडेलको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार हिजो नयाँ सरकार गठनको आह्वान गर्नुभयो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न मंगलबार अर्थात भोलि साँझ 5 बजे समयको समय सीमा तोकिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा आत्मनिर्भर हुन के गर्ने महिला किसानको अनुभव।
21: यो कृषि गर्यो भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्।
16: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण, सीमामा सफारी सुटमा सशस्त्र, अन्तर्राष्ट्रिय अभ्यास अनुसार यूआईटी टीम परिचालन, प्रदेश सरकार गठनमा अझै पनि दलहरूको गृह कार्य, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
24: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
25: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
26: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
27: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
28: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पुग्ला, अखन त हाम्रो खेती हो।
25: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
27: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
25: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका
19: गरेका छन्। त्यहाँ एक वर्षमा 33,320 जना नेपाली पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,069, क्रोसिया 7,662, टर्कीमा 6,370, माल्टामा 6,110 र पोर्चुगलमा 3,800 जना नेपाली पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै हुँदै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
1: विदेशी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा भइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूलाई के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
19: साझा खबरमा अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर, वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकमा कृष्णा प्रसाईले कान्तिपुर दैनिकमा लेख्नुभएको खबर छापिएको छ। प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिँदा अरबौं रूपियाँ मुद्रा सटही गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रूपियाँको व्यापार नाफा भएको थियो। त्यति बेला 136.47 अर्ब रूपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रूपियाँ बराबरको सेवा आयात गरिएको थियो। अन्नपूर्ण पदमार्गमा एकै वर्ष 40,000 भन्दा बढ़ी पर्यटक शीर्षकमा आश गुरूङले लमजुङबाट लेख्नुभएको खबर छ भने गण्डकीमा राइड सेयरिङ दर्ता गर्न 15 साउनको म्याद दिइएको बारेमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता डिम्याट अकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ तर सूचना प्रवाह लगानीकर्ता संरक्षण कोष बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि रहेको उल्लेख गरिएको छ। अर्को खबर नागरिक दैनिकमा अन्नदेखि तरकारीसम्म विदेशकै भर वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। 64 करोड़ मानिस दीर्घकालीन भोकमरीमा रहेको बारेमा अर्को खबर छ। दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 शून्य भोकमरीको लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती देखिएको छ। संयुक्त राष्ट्रसंघका 5 विशेषीकृत निकायले यस साता सार्वजनिक गरेको विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था 2026 प्रतिवेदनमा भोकमरी ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा ईश्वरी सुवेदी लेख्नुहुन्छ। आफैले बोलेका शब्द असंसहनीय असंसदीय ठहरिएर अभिलेखबाट हटाइनुपर्ने अवस्था आउनु सांसद स्वयंका लागि पनि लज्जास्पद विषय हो। यसले सांसदको परिपक्वतामाथि पनि प्रश्न उठाउँछ नै समर्थक माझ पनि गलत सन्देश प्रवाह गर्न सक्छ। यसैकारण कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। 5 वर्षमा 164 जनाको मृत्यु मानव वन्यजन्तु टक्राव शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। सरकारले श्रम स्वीकृति दिन खुला गरेका कुल 110 मुलुक मध्ये नेपाली कामदारको आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया नै बनेको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउन थालिएको 18 वर्षको अवधिमा सन् 2008 हालसम्म 1,25,000 जनाले रोजगारीको अवसर पाएका छन्।
2: यसबीच गोर्खापत्रको पहिलो पृष्ठमा प्रतिनिधि सभामा नेताको उपस्थिति न्यून शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको अघिल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमाथिमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्ममा दलहरूका संसदीय दलका नेताहरूको उपस्थिति निकै कमजोर देखिएको हो। त्यस्तै बचेरा हुर्काउन व्यस्त घुंगी फोहोर गरूड़ शीर्षकमा चाँदनी हमालले चितवनको खबर लेख्नु भएको छ। त्यस्तै दाउराको प्रयोग घटेपछि जंगल हराभरा शीर्षकमा बाबुराम देवकोटाले सिन्धुली
19: माडीबाट खबर लेख्नु भएको छ भने त्यस्तै लिफ्टको पानीले रोपाई शीर्षकमा सिन्धुपाल्चोकको खबर प्रकाशित छ। एक घर एक धारा कार्यक्रम प्रभावकारी बनेको दोलखाको खबर पनि प्रकाशित छ भने भाँसिएको पुलबाट वारपार गर्दै शीर्षकमा अर्को खबर पनि प्रकाशित रहेको छ। सातवटा सड़क स्तर उन्नति र कालोपत्रे हुँदै शीर्षकमा जुम्लाको खबर पनि प्रकाशित छ।
16: आर्थिक कारोबार दैनिकमा कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुल्ला भएको बारेमा खबर छ। रोजगार प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपालीको छनौट भाषा परीक्षा आवेदन आज सोमबारबाट खुल्ला हुन लागेको हो। साउन 11 17 गतेसम्म खुल्ला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7002 नेपालीले रोजगारी पाउनेछन्। यसअघिको अनुभवले कोरियाको भाषा परीक्षामा 1,00,000 भन्दा नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका छन्। यो भाषा परीक्षामा पनि 1,00,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने अनुमान गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार शीर्षकमा यो खबर विराटनगरबाट गणेश लम्साल, लहानबाट मणिलाल विश्वकर्मा र काठमाण्डुबाट टेकराज थामीले लेख्नु भएको हो। यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदनका नाममा भराइँदैछ बैंक खाता सहितको सम्पत्ति विवरण, शून्यबाट शुरू हुँदैछ काम, मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकमा विराटनगरबाट लेखिएको खबर छापिएको छ। सीमामा सफारी सूटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार सादा पोशाकमा सीमामा सशस्त्रको बीआईटी टीम परिचालन शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। सेवालाई थप नागरिक मैत्री बनाउने र अन्य निकायसँगको समन्वयका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा युनिफर्म बिनाको प्रहरी परिचालन थालेको हो। बोर्डर इन्टर एक्सन टीम बीआईटी नाम दिएर भारतसँगको 6 नाकामा यस्तो टोली खटाइएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर छ, आन्दोलनमा उत्रिए लघु वित्त पीड़ित शीर्षकमा लघु वित्तको कर्जा तथा चरको ब्याज खारेजी जरिवाना मिनाहा गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरणको बारेमा अख्तियारले छानबिन थालेको बारेमा पनि नवराज मैनालीले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। एउटै भान्सामा पाक्छ 21 विद्यालयका 3300 बालबालिकाको दिवा खाजा शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ।
19: साझा खबरमा अब विदेशका खबर। बंगलादेशले सेप्टेम्बरमा आह्वान गर्ने संसदको बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि 90 दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्ने र सेप्टेम्बरमा सांसदहरूले नयाँ राष्ट्रपतिको चयन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संसद सचिवालयले सभामुख हाफिज उद्दीन अहमदले संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गरिरहनु भएको जनाइएको छ। बंगलादेशको संविधान अनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाताका रूपमा हुने व्यवस्था गरिएको छ। कंगोमा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको संख्या 1354 पुगेको छ। सरकारी तथ्याङ्क अनुसार केवल 5 दिनमै मृतकको संख्या 40% भन्दा बढ़ीले बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकाको सेनाले इरानमाथिको सैन्य कार्यवाही रोकेको स्थानीय संचार माध्यमले जनाएका छन्। यद्यपि आक्रमण रोक्नुको कारण भने विभिन्न संचार माध्यमले फरक फरक विवरणहरू सार्वजनिक गरेका छन्।
16: साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। यसअघि लगातार 4 खेलमा पराजित नेपालले राउण्ड रोबिन लीगको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो। नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्याण्डसमा जारी लीग 2 श्रृंखला खेल्ने नेपाली टोलीबाट बाहिरिनु भएको छ। ह्यामस्ट्रिङ चोटका कारण बाँकी खेलहरूबाट उहाँ बाहिरिनु भएको नेपाल क्रिकेट संज्ञानले जनाएको छ। नन्दन नामेबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरिरहनु भएको थियो। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लीग एनपीएलको उपाधि रक्षा गर्ने उद्देश्यसहित नामेबियाका रूबेन ट्रम्पल मनलाई अनुबन्धन गरेको छ। लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाड़ीको रूपमा ट्रम्पल मनलाई अनुबन्ध गरेको हो र फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको अक्सनबाट 6 टीमले कुल 42 खेलाड़ी खरिद गरेका छन्। नेपाल भलिबल संघ एनभीएको प्राविधिक सहयोगमा आगामी भदौमा अनि प्रतियोगितामा 6 टीम सहभागी हुँदैछन्। आयोजक केडिया ग्रुपले पुरूष भलिबल इतिहासमा पहिलो पटक अक्सन गरेको हो।
19: व्यवसाय खेती गरिरहेका महिला किसानले पेसालाई निरन्तरता दिन आत्मविश्वास र आँटको खाँचो कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
19: साझा खबरमा अब महिला किसान र आत्मविश्वासको कुरा। पछिल्ला वर्षहरूमा सहकारी कृषि अनुदान डिजिटल बजार र मूल्य श्रृंखलामा जोड़िएका महिला किसानको आमदानी उल्लेखनीय रूपमा बढ़ेको देखिन्छ। महिला किसानले श्रमिकबाट सफल कृषि उद्यमी बन्न के गर्ने? कृषि उद्यमी महिला देवीमाया राईसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नु भएको छ।
4: वर्षा लाग्यो बादल उडी अन्तु डाँडा ढाक्यो बिरहले नि लै लै रुनलाई मन लाग्यो।
5: आफ्नो आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन, नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि।
6: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि, एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ?
5: एकदम एकदम। अझ हजुरले चाहिँ अब तरकारी खेती लाउन सुरु गर्नुभयो र आफै बजारीकरण मार्केटिङ भन्छ नि, बजारीकरण पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ।
6: सिधै आयो
5: अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ। अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
6: मैले पनि गर्न सक्छु हिम्मत गरेर अघि बढ्नु पर्यो
5: एकदमै हात खाली हुँदैन कि। यो कृषि गर्यो भने हात खाली हुँदैन। जे गर्नुहोस् तपाईँ, कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्, अरू विभिन्न
6: ठाउँमा कुखुरा पालन गर्ने, बाख्रा पाल्ने, खेतीपातीमा काम गर्ने, अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन?
5: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने, यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ।
6: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छ भन्ने त रिसर्चले पनि देखाएको छ।
5: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु धेरै नै गाह्रो हुन्छ। त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नुहोस्, आफै जाने हो। अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले 1000 बेचेँ भनेर उहाँलाई 1000 दिनु पर्दैन नि। उहाँले पनि 1000 ले त भन्दैन होला होइन, आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन, आफू चाहिन्छ नि त होइन। हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ, हामीलाई घरको अब मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा। अब चामल 1 बोरा उहाँले ल्याइदिएला, चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ के, अब खर्च छैन भन्नुहुन्छ, तर त्यो भित्रको सानो सानो खर्च
6: तेल बुटुर मर मसला कति थर चाहिन्छ, दाल चाहियो, अचार चाहियो,
5: अनि त्यस्तो त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त। त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ भने, सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ, मानिन्छ, बानी पर्छ, यसो गर्नुपर्ने रहेछ, ज्ञान बुद्धि आउँछ। त्यो
6: नगरेपछि
5: र श्रीमानको भर पर्ने अथवा सासू ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई। अनि
6: तर यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यावसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ, तर बजारसम्म पुग्न सकिँदैन। अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको, सक्दिन कि भनेर लत्तो छाडेको, त्यस्तो पनि छ नि त। बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा?
5: अब
6: महिलाले
5: बजारसम्म पुग्नलाई अब के गर्ने भने, अब पहिले त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू, पानी झर परिराखेको छ 3 बजे छ राति, अब डोकोमा पुरा बोरामा होइन कसेर भारी लगेर जाने महिलाहरू हो। अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन। अलिकति
6: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने प्रश्न?
5: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन, अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ,
6: आउँछ
5: यहाँनिर अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ, अनि त्यसरी सजिलो छ अहिले।
16: उद्यमी देवी माया राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: नागडुङ्गा सुरुङ मार्गको उद्घाटन आज पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा एक महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
16: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़। हिनामिना प्रकरण सीमामा सफारी सुटमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
10: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 हाटलाक नेकुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: रिदीको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएपमा पछिल्लो डेढ दशकमा पटक पटक लिक हुँदा पनि नियमन कार्य निकाय मौन। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का। शिक्षा सेवा आयातले व्यापार घाटामा निरन्तर वृद्धि। कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको 8 वर्ष पूरा। छानबिनका लागि पटक पटक समिति गठन भए पनि अपराधी पत्ता लाग्न सकेन। फ्रान्स र स्पेनमा डडेलको कहर, 2,50,000 भन्दा बढ़ी विस्थापित। र पारा तेक्वान्दो खेलाड़ी रेणु तामाङ जापानमा हुने 5औं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने।

0: ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: नमस्कार, कान्तिपुर प्रहरीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका हुन्। सो घटनाले परीक्षा संचालन, प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्र पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ परेका उनी हिमालय कटेज, कोटेश्वर र केएमसी कलेज बाग बजारमा कार्यरत रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसएसबी अनुप शमशेर जबराका अनुसार उनलाई शिक्षा ऐन 2028 अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसूरमा अनुसन्धान थालिएको छ। सिंहले अरू कोही व्यक्तिबाट आफूलाई प्राप्त भएको प्रश्नपत्र एमबीएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा पठाएको दावी गरेका छन्। प्रश्नपत्र लीक गरे बापत उनले आर्थिक लाभ लिएको हालसम्म नखुलेको प्रहरी अधिकृतहरूको भनाइ छ। एक अनुसन्धान अधिकृतका अनुसार एक असन्तुष्ट विद्यार्थीले व्हाट्सएप मेसेजको स्क्रीनशट एक फेसबुक पेजमा पठाएका थिए। त्यसपछि शिक्षा मन्त्रालयले चासो देखाएको थियो। शिक्षाविद विनय कुमार कुशियत शिक्षामा व्यापारीकरण व्यापक हुन थालेपछि प्रश्नपत्र लीकको विषय बाहिर आउन थालेको बताउँछन्। सबै शैक्षिक संस्थालाई गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने भन्दा पनि व्यापार कसरी गर्ने, कसरी राम्रो नतिजा देखाउने भन्नेमा मात्र ध्यान हुँदा यो समस्या भयो। उनले भने जब विद्यार्थीको गुणस्तर भन्दा नतिजाको गुणस्तरमा मात्र ध्यान भयो त्यसपछि अनैतिक कुरा हुने नै भयो। विश्वविद्यालयले नियमित अनुगमन र प्रश्नपत्र वितरण प्रणालीलाई बलियो बनाउन रोक्न सक्नुपर्नेमा खुशियत बताउँछन्। प्रश्नपत्र लीक भएको विषयमा छानबिन गर्न त्रिवि व्यवस्थापन संकायले प्राध्यापक अच्युत गेवालीको नेतृत्वमा समिति बनाएको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्पर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य महेश राज ओझा छन्। त्रिवि सोबीले प्रश्नपत्र लीक भएको घटनाबारे 2 दिनभित्र निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानून बमोजिम कड़ा कार्यवाही गर्न माग गरेको छ।
1: प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशी अरबौं रूपियाँ मुद्रा सतही गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रूपियाँको व्यापार नाफा भएको थियो। त्यो बेला 136.47 अर्ब रूपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रूपियाँ बराबरको सेवा आयात गरिएको थियो। झण्डै एक दशकमा अवस्था फेरिएको छ। 2081-82 सेवा निर्यात बढ़ेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब रूपियाँ खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटा 90.94 अर्ब रूपियाँ पुगेको छ र शिक्षा सेवा आयात वैदेशिक अध्ययनको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। 81-82 मात्रै नेपालले शिक्षा सेवामा 138.48 अर्ब रूपियाँ खर्च गरेको थियो। यस्तो खर्च विगत 3 वर्षमा वार्षिक औसत झण्डै 18% बढ़ेको छ। यसको विपरीत यही अवधिमा शिक्षा सेवा निर्यातबाट जम्मा 3.89 अर्ब रूपियाँ आमदानी भएको छ भने वृद्धि दर वार्षिक 2% मात्रै छ। विदेशका विश्वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थीको संख्या बढ़िरहँदा उनीहरूले तिर्ने नियमित शुल्क, बसाई र अन्य खर्च पनि निरन्तर उकालो लागेको छ। यसले नेपालमा सबैभन्दा धेरै आयात हुने सेवामध्ये शिक्षालाई अग्रस्थानलाई पुर्याइदिएको छ। शिक्षा सेवा आयातले व्यापार घाटा बढ़ाइरहँदा सूचना प्रविधि सेवा निर्यातमा देखिएको वृद्धिले पनि केही आशा जगाउने ठाउँ दिएको छ। सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ, डिजिटल फ्रीलान्सिङ, वेब तथा मोबाइल एप्लिकेशन डेभलपमेन्ट

0: ग्राफिक डिजाइन र अन्य सूचना प्रविधिमा आधारित सेवा निर्यातबाट नेपालले वैदेशिक मुद्रा आर्जन गरिएको छ। यद्यपि यसबारे आधिकारिक सरकारी तथ्याङ्क भने उपलब्ध छैन।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
2: कान्तिपुर सविस्तार।
1: कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको 8 वर्ष बितेको छ, तर घटना भएको लामो समय हुँदा समेत अपराधी पत्ता लाग्न सकेको छैन। घटनाबारे अनुसन्धानका लागि पछिल्लो पटक प्रहरी प्रधान कार्यालयले नयाँ छानबिन समिति गठन गरे पनि पीड़ित परिवारले ठोस प्रगति महसुस गर्न सकेका छैनन्। सहकर्मी भवानी भट्टले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: निर्मलाकी आमा दुर्गादेवी पन्तलाई संचारकर्मी र सामाजिक सञ्जालका इन्फ्लुएन्सरको तन्नै फोन आउँछ। सबैले न्यायको आशा अझै छ, कहिले न्याय पाइएला जस्तो लाग्छ। छोरीको सम्झना आउँछ, जस्ता उही र उस्तै शैलीमा प्रश्न सोध्छन्। दुर्गादेवीसँग यी र यस्ता प्रश्नहरूको उत्तर छैन। उनले सुनाइन्, अब के भन्न बाँकी रह्यो र? त्यसो त बेला बेलामा उनको मनमा आशा पनि पलाउँछ। संचारकर्मीले नयाँ नयाँ खबर सुनाउँदै प्रश्न गर्दा दुर्गादेवीलाई केही भइहाल्छ कि भन्ने पनि हुन्छ। 4 महिना अघि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा 15 सदस्यीय छानबिन समिति गठन गर्यो। त्यसो त केही दिन यता सामाजिक सञ्जालमा निर्मला पन्तको घटनासँग सम्बन्धित अनेकन भिडियो सामाजिक सञ्जालमै फेरि देखिन थालेका छन्। केही मानिसहरूले घटनाबारे अनेकन अड्कल सुनाउँदै अन्तर्वार्ता पनि दिएका छन्। तर यस्ता कुराले भने दुर्गादेवीको बेचैनी मात्र बढ़ाइदिएको छ। दुर्गादेवीले भनिन्, 8 वर्षसम्म अपराधी पत्ता लगाउन सकेको छैन। हामीलाई जसले अपराध गरेको छ त्यही चाहिएको हो। समाचार र फेसबुकमा पुराना भिडियो देखाउँदा हामीलाई दुःख लाग्छ। खाली त्यस्ता पुराना भिडियो नदेखाइदिनुहोला। पछिल्लो पटक प्रहरीले गठन गरेको नयाँ छानबिन टोलीबारे उनले फेसबुक र समाचारबाटै सुनेकी हुन्, तर अहिलेसम्म त्यसबारे ठोस जानकारी भने पाएकी छैनन्। न त दुर्गादेवी कहाँ कोही पुगेको छ। उनले भनिन्, हाम्रो यहाँ आउनु पर्दैन, अपराधी पत्ता लगाइदिनुस्, जसले अपराध गरेको हो त्यसैलाई जेल हालियोस्। अचेल दुर्गादेवीलाई यो विषयमा कसैले कुरा नकोट्याइदिए हुन्थ्यो झैं लाग्छ। घरमा आउने पत्रकारदेखि अन्य मानिस कसैसँग पनि उनी यस विषयमा कुरा गर्न रूचाउँदिनन्। हरेक वर्ष श्रावण 10 नजिकिने बेला उनलाई फेरि त्यही पीर हुने गरेको छ। 8 वर्षदेखि दोहोरिने त्यही प्रश्नले वाक्क दिक्क हुने उनले बताइन्। यस्तै प्रश्नको सामना र न्यायको आशामा बिताएका 8 वर्ष र यो बीचमा दुर्गादेवीले गरेका संघर्ष कम छैनन्। 2075 श्रावण 10 साथीको घरमा अध्ययन गर्न गएकी 13 वर्षीय किशोरी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका 18 निम्बुखेडा नजिकै उखुबारीमा मृत भेटिएकी थिइन्। प्रहरी अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो। घटना लगत्तैबाट उनको न्यायका लागि आन्दोलन शुरू भएको थियो। घटना भएको 25 दिनमा प्रहरीले भीमदत्त नगरपालिका 2 उल्टा खामकै दिलीप सिंह विष्टलाई दोषीका रूपमा सार्वजनिक गरेपछि आन्दोलन झनै चर्किएको थियो। त्यसपछि प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका 18 सनी खुनाको मृत्यु समेत भयो। आन्दोलनकारी र प्रहरीतर्फ घाइते समेत भए। प्रहरीले विष्टलाई 25 दिनमा छाडेको थियो। त्यतिबेला घटनाको छानबिनका लागि गृह मन्त्रालयले उच्च स्तरीय टोली गठन गरेको थियो भने प्रहरी र राष्ट्रिय मानवाधिकार आयोगले पनि छुट्टा छुट्टै छानबिन समिति बनाएका थिए। गृह मन्त्रालयले गठन गरेको टोलीसँगै राष्ट्रिय मानवाधिकार आयोग र तत्कालीन एआईजी धीरू बस्न्यात नेतृत्वको समितिले पनि अनुसन्धानमा लापरवाही भएको ठहर गरेका थिए। त्यही कारण तत्कालीन एसपी दिल्ली विष्ट सहित 8 प्रहरी निलम्बनमा परे। प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा यातना दिएको भन्दै उनीहरू विरूद्ध जिल्ला अदालतमा मुद्दा पनि चल्यो। अदालतबाट उनीहरूले सफाई पाए। अनुसन्धानका लागि प्रहरीमा सबैभन्दा धेरै छानबिन समिति गठन भएको र आर्थिक रूपमा समेत धेरै खर्च भएको घटनाको रूपमा यसलाई बुझिन्छ। यति मात्रै होइन, 100 जना भन्दा बढ़ीको डीएनए परीक्षणदेखि 1000 जना भन्दा बढ़ीलाई अनुसन्धानका लागि सोधपूछ समेत भइसकेको छ। अहिले पनि यो क्रम जारी नै छ। पछिल्लो पटक प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन सम्बन्धी अनुसन्धान ब्यूरोमा कार्यरत एसएसपी पंगेनीको नेतृत्वमा 15 सदस्यीय छानबिन समिति गठन भएको हो। अनुसन्धान टोलीले पुराना समितिले गत चैत्रदेखि नै अनुसन्धानको काम गरिरहेको छ, तर यस विषयमा एसएसपी पंगेनीले भने केही बोल्न चाहेनन्। जिल्ला प्रहरी कार्यालयमा हुने हरेक भेटघाट तथा पत्रकार सम्मेलनमा सोधिने प्रमुख प्रश्न यही बन्ने गरेको छ। केही दिन अघि प्रहरीले गत आर्थिक वर्षको वार्षिक गतिविधि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि संचारकर्मीले फेरि दोहोर्याएर निर्मला घटनाको अनुसन्धान के भइरहेको छ पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै एसपी नेत्रमणि गिरीले घटनालाई विभाग र जिल्लाले पनि पहिलो प्राथमिकतामा राखेको बताए। उनले बाहिर प्रहरीले केही नगरेको जस्तो देखिए पनि यो घटनालाई विशेष प्राथमिकताका साथ हेरिएको बताए। एसपी गिरीले भने यो घटनालाई राष्ट्रले नै सबैभन्दा महत्वका साथ हेरेको छ, हाम्रो विभागले पनि निकै गम्भीर ढंगले हेरेको छ, सीआईडीबाट पनि विशेष टीम गठन भएको छ, सो टीमले आफ्नो हिसाबले काम गरिरहेको छ। उनले विगतमा भएका अनुसन्धानहरूको मिसिल अध्ययन गर्नेदेखि अन्य विषयमा पनि अध्ययन गर्ने काम भइरहेको बताए। उनका अनुसार पछिल्लो समय अनुसन्धानका लागि गठित सीआईबीको विशेष टोलीसँग पनि निरन्तर समन्वय भइरहेको छ। टोलीले आवश्यक सूचना लिनेदेखि अन्य काममा सम्पर्क भइरहेको बताए। एसपी गिरीले सर्वसाधारणसँग पनि केही सूचना भएमा गोप्य रूपमा उपलब्ध गराउन समेत आग्रह गरेका छन्।
0: सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गैराती दुई समुदायबीच भएको झडपमा एकजनाको मृत्यु र सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार अहिले बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो। स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम जारी आदेश अनुसार हरिनगर भुटेहा कप्तानगंज घुस्की र देवानगंज बजार क्षेत्रका तोकिएका 4 किल्लाभित्र कुनै पनि व्यक्तिले आवत जावत भेला जुलुस प्रवचन सभा बैठक तथा घेराउ गर्न पाउने छैनन्। कर्फ्यू हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटहा बजारको मुरियाधार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगंज बजारको यादव टोलदेखि नेपाल भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मद्रासादेखि हिमालय पब्लिक स्कूलसम्म तथा देवानगंज बजारको मुसहर टोलदेखि गाउँपालिकाको कार्यालयसम्मका तोकिएको सीमाभित्र लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गैराती बोलवमका लागि कोशी बारेजबाट जल लिएर डीजे बजाउँदै कप्तानगंज चोकतर्फ गइरहेका हिन्दू धर्मावलम्बी र अर्को समुदायबीच डीजेको आवाजलाई लिएर विवाद हुँदा झडप भएको थियो। झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगंज गाउँपालिका 4 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 9 सर्वसाधारण, नेपाल प्रहरीका 8 जना र सशस्त्र प्रहरीका 5 जना गरी 22 जना घाइते भएका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यू जारी गरिएको जनाएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई 1000 सम्म जरिवाना, 1 महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी पनि दिइएको छ।

0: दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: Red Bull, Babal Energy.
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग लुम्बिनी प्रदेश सरकारका लागि एमाले र नेकपा बीच सहकारी अघि बढ़ेपछि अहिलेसम्मको सत्ता साझेदार दल नेपाली कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् कंग्रेसका पाँचैजना मन्त्रीले आफ्नो संसदीय दललाई बुझाएका हुन् दलको तर्फबाट आज मुख्यमन्त्री चेतनारायण आचार्यलाई सो राजीनामा बुझाउने तयारी छ कंग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा सामाजिक विकास मन्त्री जन जय तिमल सिन्हा उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले राजीनामा दिएको हाम्रा सहकर्मीले जनाएका छन् लुम्बिनीमा नेकपा एमालेका चेत नारायण आचार्य नेतृत्वमा कंग्रेस सहितको सरकार थियो 87 सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल 83 सांसद छन् ती मध्ये एमालेका 29 कंग्रेसका 27 नेकपाका 13 जसपा नेपालका 2 राप्रपाका 4 जनमत पार्टीका 3 लोसपाका 2 तथा जसपा राष्ट्रिय जनमोर्चा र स्वतन्त्र गरी 1-1 सांसद छन्
3: उता गण्डकीमा एमाले र नेकपा बीच शनिबार प्रदेशहरूमा संयुक्त सरकार गठन गर्ने सहमति हुँदा गण्डकीमा भने मुख्यमन्त्री सुनराज पाण्डे सुरक्षित देखिएका छन् संसदीय संख्याका कारण अन्य प्रदेशभन्दा गण्डकीमा कंग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने देखिएको हो 59 सदस्यीय प्रदेशसभामा बहुमत पुग्न 30 सांसद चाहिन्छ कंग्रेसका 27 सांसद रहेका छन् कर्णाली प्रदेशमा भने नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ मुख्यमन्त्रीका लागि दावी पेश गर्नका लागि आह्वान गरिएको छ प्रदेश प्रमुखको कार्यालयले भोलि बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको हो प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई भोलि साँझ 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिएका छन् मुख्यमन्त्री हेमलाल कणेलले दिएको राजीनामा पनि स्वीकृत भइसकेको छ 40 सदस्यीय प्रदेशसभामा नेपाली कंग्रेसका 15 नेकपाका 13 सभामुख सहित एमालेका 10 राप्रपा र अन्य 1-1 जना प्रदेशसभा सदस्य छन् प्रदेशमा सरकार गठनका लागि 21 जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग नारायणी अस्पताल वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोड़फोड़ र चिकित्सकमाथिको कुटपिटको विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले हिजोदेखि अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। आन्दोलनका कारण नारायणी अस्पताल सहित सरकारी सामुदायिक निजी अस्पताल र मेडिकल कलेजमा आकस्मिक सेवा समेत प्रभावित भएको हाम्रा सहकर्मीले जनाएका छन्। अस्ति अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगंज महानगरपालिका 25 45 वर्ष राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आफन्त र गाउँले आक्रोशित भई अस्पतालको आकस्मिक कक्षमा तोड़फोड़ गर्नुका साथै उपचारमा संलग्न डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते डाक्टर राम अहिले अस्पतालको आईसीयूमा उपचाररत छन्। घटनापछि शनिबार साँझ अस्पताल प्रशासन पीड़ित पक्ष र प्रहरी प्रशासन बसेर घटनाको छानबिन गर्न 6 सदस्यीय समिति गठन गरेको थियो। साथै आकस्मिक कक्षमा कार्यरत डाक्टर प्रमोद राम, डाक्टर रामकिशोर सिंह, स्वास्थ्य कर्मी प्रहलाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादवलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो। यही निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा वीरगंजका सम्पूर्ण सरकारी तथा निजी अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
1: कान्तिपुरमा अब आर्थिक समाचार। मुलुकको कुल जनसंख्याको 1/4 हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजार प्राथमिक र दोस्रोमा लगानीका लागि हिजोसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता डिम्याट अकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ। तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व, नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि देखिन्छ। एक दशक अघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो। अहिले घटेर 50% हाराहारी छ। यस अवधिमा उत्पादनमूलक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अन्य क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योग लगायत क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। नागरिक सहभागिताका हिसाबले नेपालको शेयर बजारमा आकर्षण निकै राम्रो भए पनि त्यस अनुरूपको बजार विकास हुन नसकेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन भुइँयालको बुझाइ छ।
0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिणी युरोपमा फैलिएको भीषण डडेलोसँग जुझ्न फ्रान्सले सैन्य कार्गो विमान परिचालन गर्दै ठूलो परिमाणमा आगो नियन्त्रण गर्ने रसायन फ्लेम रिटार्डेट छरेको छ। डडेलोका कारण आपतकालीन सेवामा परेको चापका बीच फ्रान्सले टूर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण समेत छुट्याएको छ। यस साताको डडेलोका कारण फ्रान्स र स्पेनमा गरी 2,50,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्। स्पेनको मध्य क्षेत्रमा मात्रै करिब 70,000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। स्पेनको मानिसेस नगरपालिकामा एकजनाको मृत्यु भएको छ, जुन यस डडेलोमा पुष्टि भएको पहिलो मृत्यु हो। फ्रान्सको दक्षिण पश्चिमी खडेरी प्रभावित वन क्षेत्रमा A400M सैन्य विमानले आकाशबाट आगो नियन्त्रण गर्ने रसायन छरेको छ। जमीनमा रहेका अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहँदा अधिकारीहरूले डडेलो बोर्डो शहरतर्फ फैलिन सक्ने आशंका गरेका छन्।
1: कान्तिपुरमा अब खेल समाचार। पारा ताइक्वान्दो खेलाड़ी रेणु तामाङले जापानको आइची नागोयामा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन्। वाइल्ड कार्ड पाउँदै रेणुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल ताइक्वान्दो संघका महासचिव हेमन्त डाङ्गीले बताए। रेणु अहिले विश्व वरियतामा 26 तथा एसियाली वरियतामा 13 स्थानमा रहेको पारा ताइक्वान्दो प्रशिक्षक समेत रहेका ताइक्वान्दो संघका सदस्य कविराज नेगी लामाले बताए। रेणुले गत वर्ष यूएईको दुबईमा भएको एसियन युथ गेम्समा रेणुले के 44 क्याटेगोरी अन्तर्गत महिला 47 केजी मुनि काश्य पदक जितेकी थिइन्। रिनुले मलेसियामा भएको 10 एसियाली पारा तेक्वान्दो च्याम्पियनशीप 2025 तथा मंगोलियामा भएको 11 एसियाली पारा तेक्वान्दो च्याम्पियनशीप 2026 सहभागिता जनाएकी थिइन्। रिनुसँगै कार्तिक 1-7 जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा अहिलेसम्म 2 खेलाड़ीको सहभागिता पक्का भएको छ। यसअघि पलेसा गोवर्धन वरियताका आधारमा छनौट भइसकेकी छन्। खेलकुदकै अर्को प्रसंगमा पाकिस्तानमा जारी काबा पुरूष भलिबल च्याम्पियनशीप अन्तर्गतको आफ्नो 4 खेलमा पनि नेपाल पराजित भएको छ। इस्लामाबादमा हिजो सम्पन्न खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भएको हो। नेपाल लगातार 2 सेटमा अग्रता बनाउन पुगे पनि जुगाउन भने सकेन। यसअघि नेपालले कजाकिस्तान, श्रीलंका र घरेलु टोली पाकिस्तानसँग पराजित भएको थियो। लगातार 4 खेलमा पराजित हुँदै 3 अंक जोडेपछि नेपालको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ।
0: अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। मधेस तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थान तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ।
1: हवस् त, यसका साथै कान्त पुजारीको यो बुलेटिन अहिले यही सकिन्छ। सुनिता र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार। Red Bull, Bub.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रत्यक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खादबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथिभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
5: पाथिभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ।
8: रेडियो शङ्खुवा सभा, समय सूचक, अहिले बिहानको 7 बज्यो।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-52-504, 98-421-26-987 र 98-520-51-906।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
11: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
13: ओहो लु नमस्कार है सर।
14: ओहो लु नमस्कार है सर। नमस्कार।
13: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल, 9865349444
15: र 0295901055।
16: More style, more design. Total Tailors.
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 9765086460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
18: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 9843347262,
18: 9810555580
3: र वाट्सएप नम्बर 9852028646।
19: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
20: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
19: हाम्रो सेवाहरू,
20: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605680, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सम्खुवा सभा।
0: तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
21: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
21: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
21: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो दाँत मिलाइने,
21: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
21: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhasuba, 95.5 MHz.
1: ओहो लु नमस्कार है सर.
2: ओहो लु नमस्कार है सर. नमस्कार.
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
2: हो नि सर. ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले शङ्खासभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला.
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ.
3: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो.
1: डिजाइनर सुमन ठटाल, 9865349444
3: र 029590155.
2: More style, more design. Total Tailors.
4: नमस्कार है वडा अध्यक्षज्यू.
5: नमस्ते नमस्ते. के भन्न आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ त.

0: पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
1: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुदथुक बाटो दूरसंचार जाने बाटो।
4: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067। मोबाइल 97438640084।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768। 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
9: सम्पर्क 0294040084 र 9804045827।
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत

0: वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा संचालित नेपाल नेत्र ज्योति संघ पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029562061
1: 029570315
0: र 98520601177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029561165, 98421-5254, 98421-26987 र 98520-51906।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98-0090-0062।
7: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तूर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98520 55 768, 98520 55 768।
6: साथै 98520 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421926987 र 98520519906।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
9: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-5-20-28-646।
10: राशिमा शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा जानकारी गराउँ तपाईँको राशिले के भन्छ, तपाईँको दिनलाई कसरी अगाडि बढाउँछ तपाईँको राशि। अबको क्रममा तपाईँको राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। आजको दिनमा उन्नति अनि प्रगतिको लागि धेरै कुरामा जानकारीहरू भएअनुसार अलिकति ग्रहमा साथ कम हुन सक्छ, किनभने चन्द्रमाको अवस्था राम्रो भए पनि यतिखेर भने शनिको अवस्था बाह्रौं परेको छ। विशेष ध्यान दिँदै अगाडि बढ्नु भयो भने दिन शुभ मान्न सकिन्छ। तपाईँको दिनमा आजको दिन शुभ रहेको छ। मांगलिक कार्यमा शरीक हुने खालको योग रहेको छ। मन अलिकति चञ्चल रहन सक्छ भने आर्थिक क्षेत्रमा पनि लोभ वृद्धि रहनेछ। सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्तको लागि दिन शुभ छ। सातौं घरको चन्द्रमा प्रेम कारक युग छ, पठन पाठन शुभ छ। आजको दिनमा घर परिवारसँगको सम्बन्ध पनि सुधार भएर जाने युग छ। लामो दीर्घ यात्राहरूमा सहज हुनेछ। मन प्रसन्न रहनुका साथ साथमा तपाईँको लागि धेरै कुरामा सहज आजको राशि कर्कटले देखाएको छ। लग्नमा सूर्य बृहस्पति भएकाले जागिरमा पदवृद्धिको स्वर्व बढुवामा सम्भावना राम्रो छ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्ने हल्का योगहरू देख्न सकिन्छन्। इष्टमित्रको साथहरू प्राप्त रहनेछ। लग्नमा शुक्र भएकाले विपरीत लिङ्गहरूबाट पनि सहयोगको अपेक्षा गर्नु आज उचित लाग्न सक्ने र उन्नति राम्रो हुने योगहरू देख्न सकिन्छ। तपाईँको लागि मन हर्षित रहनेछ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्तको योगहरू राम्रो देख्न सकिन्छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत ग्रहमा आजको ग्रहबाट कन्या राशिलाई देख्न सकिन्छ।
11: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
12: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
11: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
12: सम्पर्क
11: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453-97658, 98142-73-601।
12: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
10: राशिमा आजको दिनबाट हेर्दा पराक्रमिक योग रहेको छ। अधुरा काम पूरा हुन्छन्। आजको दिनमा फेन्सी आइटमको व्यवसायमा लाग्ने व्यक्तिहरूको लागि दिन असत्य राम्रो बन्न सक्छ, तर जलको कामबाट भने घाटा बेहोर्नु पर्ने योग छ। वाणिज्य कर्म शेयर बजारमा घाटाले गर्दा मन भारी हुन सक्छ। चिन्ता धेरै लाग्न सक्ने खालको योगहरू आजको राशिबाट संकेत छ। मान सम्मानमा वृद्धि हुने योगहरू देखिएका छन्। काममा सफलता मिल्नुका साथ साथमा इष्टमित्रहरूले साथ दिइरहनेछन् भने आजको दिनबाट केही काममा भने विशेष ख्याल गर्नुपर्ने अवस्थाहरू राशिमा संकेत देख्न सकिन्छ। आजको दिनमा गर्दै आएका हरेक काममा तपाईँको लागि सहज हुने खालका योगहरू देख्न सकिन्छन्। मन प्रसन्न रहनेछ। भाइ भाइमा भने आज मनमुटाव वृद्धि पनि संकेत देख्न सकिन्छ। बाह्रौं चन्द्रमाको कारण मनमा शंखा उपशंखा वृद्धिहरू रहनेछ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा आर्थिक तकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त राशिबाट संकेत छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो छ। उन्नति तपाईँको लागि सकारात्मक छ। अलिकति राहु बाह्रौं परेकाले सामान्य योगहरू बिग्रिन सक्छन्, अन्यथा कामबाट पनि ऊर्जा प्राप्त रहने योग रहेको छ।
11: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
12: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
11: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
12: सम्पर्क
11: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
12: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
13: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
14: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
13: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
14: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिँदै हामी उपस्थित हुनेछौ र तपाईसँगका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईलाई जानकारी दिने आइरहेका छौं कि तपाईको बारेमा विशेष गरी हामी जानकारी दिँदै हामी तपाईहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सीधा तपाईँलाई हाम्रो प्रत्यक्ष रूपमा कुराकानी हामी गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर तपाईँहरू आउन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु, तर त्योभन्दा पहिले एउटा जानकारी प्राप्त गरौं। जानकारी प्राप्त भएको छ, त्यो जानकारीको तपाईँलाई अवगत गराउँ। हामी नेपालभरबाट यतिखेर कार्यक्रम सुनिरहनु भएको छ। आज विशेष गरी त्रयोदशी तिथि हो र भोलि चतुर्दशी तिथिमा दार्चुला जिल्लामा रहेको शैलेशिखर धुरामा पूजन जात्रा लाग्ने दिन हो। हरेक सालको शुक्ल चतुर्दशी असार र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखरमा पूजा गर्न पाइन्छ। यो शिखरमा पूजा गर्नु भनेको साक्षात शिवको पूजा गर्ने समान फल मिल्छ। त्यस कारणले गर्दा अब टाढाबाट हुनुहुन्छ, आजको भोलि जान त सम्भव भएन। दार्चुला जिल्लाको यो शिखर असत्य धार्मिक स्थल मध्येमा उत्कृष्ट स्थल हो। हामीले जसरी सालग्राम क्षेत्र मुक्तिनाथलाई हामीले राम्रो तीर्थको रूपमा लिन्छौं, दिव्य तीर्थ, ओरिजिनल तीर्थ भनौं, त्यसै गरी शैली शिखरमा पनि यो विशेष गरी शिखर धुराको पूजा गर्ने अवसर जो कोहीले पाउँदैन, पाउनुहुने भाग्यमानी मान्छे साँच्चीकै भाग्यमानी हो। त्यस कारणले गर्दा भोलि चतुर्दशी तिथि रहेको छ, भोलि चतुर्दशीमा शैली शिखरको धुरा पूजन जात्रा लाग्ने परम्परा छ। त्यहाँ सबैजना दार्चुलामा हुनुहुन्छ भने आउनुहोला, अनि कार्तिक महिनाको शुक्ल पक्षको त्रयोदशी तिथि पनि हेरेर राख्नुहोला, त्यो बेला पनि आउनुपर्छ है सबैजना। यति भन्न चाहे, अब यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई जानकारी गराइहाल्छु को हुनुहुन्छ कहाँदेखि। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? लमजुङबाट, नाम के भन्नुभयो? धमिली कुवा भने ठाउँबाट बोल्नु भयो कि धमिली कुवा नाम हो तपाईँको? धमिली कुवाबाट को बोल्दै हुनुहुन्छ?
1: रचना पाण्डे।
0: रचनाजी आरामै हुनुहुन्छ? ज्यानलाई ठिकठाक छ नि? कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ त्यहाँनिर?
1: यो त थाहा होइन गुरु।
0: आज मात्रै हो?
1: हजुर।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो बाबाको।
0: साल महिना गते समय भन्नु त?
1: 2040 साल।
0: 40 साल,
1: जेठको 10 गते।
0: जेठ महिनाको 10 गते
1: 10 बजेर 6 मिनट जाँदा।
0: 6 मिनट जाँदा बिहान कि बेलुका गयो?
1: बिहानको।
0: कुन जिल्लामा भयो तपाईँको जन्म?
1: लमजुङ जिल्ला।
0: यो हजुरको आफ्नै हो?
1: हजुर।
0: 40 सालमा जन्मिनु भएको तपाईँ?
1: हजुर।
0: तपाईँको आफ्नो हो कि यो बाबाको?
1: मेरो आफ्नै बाबाको।
0: त्यही त, हजुरको पिताजीको जन्ममिति हो होइन?
1: हजुर।
0: 40 सालको जेठको 10 गते के बार थियो अरे?
1: मंगलबार।
0: 10 बजेर 6 मिनटमा बिहान लमजुङ जिल्लामा, राशिको नाम रुद्राक्ष नाम आउँछ अथवा रूपेश अथवा के नाम राख्नु भएको छ बाबाले?
1: बाबाको नाम भन्नु
0: हजुर, राशिको नाम थाहा छ?
1: रुद्रराज पाण्डे।
0: रुद्रराज हो, नाम मिलेको छ, राशि तुला हुन्छ, लग्न कर्कट छ, असाध्य राम्रो भाग्य छ, भाग्यलाई दोष दिने ठाउँ छैन, बृहस्पति पनि राम्रो छ, शनि उच्च छ, ग्रहहरू मिलेर बसेका छन् है। बृहस्पति शनिको अलिकति यो विषयको शान्तिहरू गराउनु यतिखेर बाबाको लागि 43 वर्षमा हुनुहुन्छ, यतिखेर भ्रमरै चलेको रहेछ, बसाई सराई गर्ने, अनि शनि पनि चलेको रहेछ, पैसाहरू डुब्ने खालको योग छ है। दुई अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग लमजुङबाट भन्नुभयो, तर आज मात्रै कार्यक्रम सुनेको हो भन्नुभएको छ। उहाँले पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने रेडियो सँगै रहनुहोला, कुन रेडियोबाट सुन्दै हुनुहुन्छ, भोलिबाट तीनै रेडियो दैनिक रूपमा सुन्न सक्नुहुन्छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 हामी हरेक दिन तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142-73-601 सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ। कोही हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कालीकोटबाट, के नाम भन्नुभयो? पारस कुमार।
2: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले? रेडियो नयाँ कर्णाली सुन्दै हुनुहुन्छ। कसको बारेमा भन्न चाहनुहुन्छ तपाईँ यतिखेर?
2: आफ्नै बारेमा।
0: आफ्नै बारेमा, आफ्नो साल महिना गते समय भनिदिनु त।
2: 2068 साल।
0: 2068 साल
2: पुष महिनाको पाँच गते शनिबार दिउँसो 12 बजे।
0: दिउँसो ठिक 12 बजे हो। ए हजुर, ए प्रभु, ए भगवान्, उहाँसँग सम्पर्क भने हुन सकेन, सही कुराहरू सभ्य कुराहरू भनिसक्न सम्भावना भएन। हामी हरेक दिन भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँसँगका विशेष कुराकानीहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97 658 र 98142-73-601 हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बझाङदेखि हो गुरु।
0: बझाङबाट भन्नुभयो? बझाङदेखि। नाम के भन्नुभयो हजुरले?
1: देवी धामी हो।
0: देवीजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले?
1: साइपाल एफएमबाट गुरु।
0: साइपालमा कार्यक्रम सुन्दै हुनुहुन्छ, दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै?
1: म त दैनिक सुन्छु गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2079 साल।
0: 79 साल, छोरा है? कुन महिना?
1: असार महिनाको मसान्त।
0: कति गतेको मसान्त त्यो?
1: 32 गते।
0: हजुर,
1: 32 गते।
0: के बार थियो?
1: शनिबार।
0: कति बजे भयो जन्म?
1: 11:37
0: तिन र 7:35 मिनटमा।
1: 11:37
0: 37 भने कति?
1: 30/7।
0: तिन र 7:37 भन्छौँ हामी है, अथवा 37। बिहान कि बेलुका? बेलुका कुन जिल्लामा भयो तिम्रो चेलाको जन्म?
3: बझाङ जिल्लामा।
0: बझाङ जिल्लामा भयो। राशिको नाम चाहिँ सतभिसा नक्षत्रको पहिलो पावबाट नाम जुर छ। राशिको नाम गोविन्द नाम छोराको चौथी तिथिमा जन्म भएको रहेछ। लग्नमा बृहस्पति साह्रै भाग्य मानिसहरू राम राम्रो कति राम्रो भाग्य छ। तर के गर्नु, पन्ध्र वर्षमा राहु चलेछ, राहुले केही काम गर्न देखाएन है है। अब के छ भने ग्रहहरूमा अलिकति तपाईँको दोष छ के, यो राहुको शान्ति गरिदिनु, राहुको पूजा पाठ गरिदिनु, अरू केही गर्नु पर्दैन है। हजुर, राशि कुम्भ राशि हुन्छ भने मैले राशिको नाम चाहिँ गोविन्द नाम आउँछ, कुम्भ नाम चाहिँ गोविन्द नाम आउँछ, कुम्भ राशि हुन्छ है।
3: सुजन भयो, हाम्रो यहाँको गुरुले त सुजन राख्नु भन्ने गुरु
0: सुजन हुँदैन नि, उनीहरू असी असार 32 गते शनिबार 11:37 रातको होइन, गोविन्द नाम आउने हो त।
3: राशि त कुम्भ नै भन्नुभएको
0: हो। यसो हुन्छ, सुबाट नाम आउनलाई भोलिपल्टको हुन्छ, 32 गते होइन साउनको 1 गतेको चाहिँ बल्ल सुबाट नाम आउँछ। यो चाहिँ असारको 32 गते हो भने गोविन्दै नाम आउँछ। उहाँ गुरुबाले नाम राख्न जान्नु भएन होला कि अब अथवा मिस्टेक भयो कि के भयो है। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ?
3: अरू त्यो उसको शरीरमा यति सन्चो पाउँदैन।
0: मैले भन्न राहु भन्ने ग्रह छ, यो राहुको शान्ति गराउनु, राहुको एउटा कवचहरू, यो राहुको एउटा कवचहरू धारण गर्नु, राहु कवच धारण गर्दा राहु र नवग्रहको कवचहरू धारण गर्नु सधैँभरिलाई काम लाग्छ। यो 15 वर्षसम्म राहु छ, राहुले दुःख दिइहाल्छ, तर धेरै भागी मानिस छन्, छोरो जन्मेपछि घरमा धेरै उन्नति भयो, अंगारक युग पनि छ, मंगलबार लसुन प्याज माछा मासु नखानु होला, धेरै कुरामा शुभ हुन्छ है त। राहुको शान्ति गर्न बार होइन, अग्निहरू जुराएर रुद्रीहरू जुराएर गर्नुपर्छ है। अरू केही छ? बाबा आमासँगको सम्बन्ध ठिकै छ, आमा बाउको पनि राम्रै हुन्छ, नराम्रो छैन। अहिले राहुको शान्तिहरू गर्ने, राहुको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो है त। हजुर, सबैसँग राम्रो छ, अलिकति राहुको शान्ति गराउनु, अंगारकीको शान्ति गराउनु भइहाल्छ है। अहिले छुट्यौं? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन आफ्नो अनि आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विशेष कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँहरूलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376601 तपाईँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य अनि वर्तमानका बारेमा जानकारी दिने प्रयासमा छौं। यतिखेर हामी तपाईँको आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं है। हामी तपाईँहरूसँगका विशेष जानकारी दिँदै हामी अगाडि बढ़िरहेका छौं। नेपालभरबाट तपाईँको गाउँघरमा कुन रेडियोबाट कार्यक्रम सुनिरहनु भएको छ, कार्यक्रम कतिको मनपर्छ खबर गर्नुहोला। धेरै भक्तहरूले त कार्यक्रम सुन्नु भएन भने असाध्यै खलो लाग्छ गुरु भन्नुहुन्छ, अब सबैलाई त नहुन सक्छ होइन, त्यस कारणले गर्दा तपाईँहरू केही त्यस्ता जिज्ञासाहरू भए पनि दिनैभरि पनि फोन गर्न सक्नुहुन्छ। दिउँसो फोन गर्दा यिनै दुईटा नम्बरमा पनि हामीलाई फोन गरेर तपाईँले हामीसँग प्रत्यक्ष जानकारी लिन सक्नुहुन्छ। धेरै सज्जनहरूको जिल्लामा हामी आइसकेका छौं, अबको आउने जिल्ला हामीले सिन्धुली महोत्तरीको बर्दिवास भनेका थियौं, तर यो अलिकति झरी पनि पर्यो होला सायद, कसैले पनि फोन कम गर्नुभयो, फोन कम आइसकेपछि हामी आउन सकिएन. कटारीबाट कटारीमा पनि भेट्ने तयारी गर्दैछौ. कटारीबाट यतिखेर युकेएफएम आज सुनिरहनु भएको छ. युकेएफएमबाट तपाईँ जानकारी लिन चाहनुहुन्छ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँ सम्पर्कमा रहन सक्नुहुन्छ. युकेतिर आउनु है गुरु, कटारीतिर आउनु है भन्नुभयो भने हामी त्यहाँ पनि आइहाल्छौ. त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौ. हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौ. यतिखेर कार्यक्रममा एकैछिन पालो भएको छ विश्रामको. विश्रामपछि म तपाईँलाई पुनः स्वागत गर्नेछु. हामी सँगै रहनुहोला.
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला.
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ.
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन. मोबाइल 98453 97 698 91 142 73 6001.
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ.
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण.
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्दै उपस्थित रहनेछौ र हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ, कोही स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: गुरु राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: हजुर, यो मैतरीबाट महेश भट्ट।
0: महेशजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अनि बैतडीको कुन ठाउँमा हुनुहुन्छ तपाईँ यतिखेर?
1: हजुर, यो बैतडीको बैतडी एफएमबाट रेडियो सुन्ने, बैतडीको फुर्खाई गाउँपालिका हो।
0: ए, अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हजुर, मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2064 साल। चैत्र महिनाको 16 गते।
0: चैत्र महिनाको 16 गते।
1: शनिबार रातिको 2:15
0: 2:15। कुन जिल्लामा भयो जन्म?
1: बैतडीमा हो।
0: छोरा कि छोरी?
1: छोरा हो गुरु। छोरा।
0: के बारको राति के बारको बिहान भएको जन्म हो?
1: त्यो शनिबारको राति राति 2:15 गुरु, अब आइतबारको बिहान भन्नु पर्यो।
0: कति गते राति कति गते बिहान भएको
1: हो? 16 गते राति हो, 17 गते बिहान भनौँ।
0: तपाईँको छोरा है? राशिको नाम चाहिँ भूपाल नाम आउँछ, धनुराशि हुन्छ, अष्टमीको दिनमा जन्म भएको छ। नाम के हेर्ने गर्नु भएको छ?
1: भानदेव
0: त राख्नै मिलेर नि, भानदेव र भूत धेरै आकाश पातालको फरक परेको नि। 2064 साल चैत्र महिनाको 16 गते शनिबार, त्यसको राति भोलिपल्ट आइतबार हुने बेला, 17 गते बिहान हुने बेला 2:15 जन्मेको मान्छेको नाम भूपाल नाम आउँछ, धनुराशि हुन्छ। अब लग्नमा गज केसरी योग परेको छ, सातौं माङ्गलिक छ, आँखसँग विवाह गर्नु, अर्को विवाहको पद्धति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। पढाइ चाहिँ 15 वर्ष भन्दा पहिले बिग्रिसकेको पढाइ देखाउँछ, अहिले त बरु राम्रै छ। पहिले के भएको थियो? अलिकति ध्यान दिन।

0: आउनु होला, मांगलिक शान्ति गराउनु होला, पठन पाठनमा एकदम ध्यान, यो मांगलिकले स्त्रीहरूसँग बढी क्लोज गराउँछ भनेको प्रेम पर्न सक्छ, प्रेममा अधुरो रहन्छ, भोलि बिहा पनि अधुरो रहन्छ। यसको सबैभन्दा राम्रो उपाय भनेको आँखसँग विवाह गर्ने, अर्को विवाह पद्धतिमा अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। अर्को एउटा कुरा के छ भने यो बच्चाले सरकारी जागिरमा असाध्य राम्रो गर्न सक्छन्, किनभने लग्नमा गजकेसरी एक पर्नु, चौथोमा राज्य पर्नु राम्रो कुरा हो है, तर ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। त्यही त मैले भनिन, यो मांगलिक परेर प्रेमहरू परेर ग्रहहरू बिग्रिएका छन्, शान्तिहरू गरेर अगाडि बढ्नु होला राम्रो हुन्छ। ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नु है त।
1: हजुर, यो मांगलिकको लागि के के गर्नुपर्छ?
0: आँखसँग विवाह गर्नुपर्छ।
1: हजुर,
0: आँखसँग विवाह गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर,
0: अहिले छुट्टिन्छु है, केही छ अरू विशेष? आमा बुवासँगको सम्बन्ध राम्रै हुन्छ, नराम्रो छैन? वास्तुको लागि पनि ठिकै छ, भाग्यमा नै छोराको चुनाव गरिखान्छन्, मजाले आत्तिनु पर्दैन है त। पाँच अङ्क राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै हामी भूत भविष्य र वर्तमान सम्बन्धीको हामी तपाईँलाई धेरै भन्दा धेरै जानकारी दिइरहेका छौं। हामी ज्योतिष मात्र हेरेर पुगेन के, नेपालमा यस्तो समय कन्डिसन आइसक्यो, तपाईँले अहिले जुन अवस्थामा तपाईँ रहनु भएको छ नि, मान्छे कोही मान्छे मर्यो भने नि लास उठाउन सक्ने मान्छे गाउँमा छैन, बुझ्नुभयो? लास उहाँ गएर त लास जलाउनु पर्यो, दाउराहरू ठिक पार्नु पर्यो, मलामी भन्छ त्यसलाई होइन, मलामीसम्म जाने मान्छे भएन, त्यसलाई हामीले त्यो काम गर्ने हो। गाउँमै राम्रो हुन्छ, गाउँमै बस्नुपर्छ, धर्म कर्म गरेपछि गाउँमै राम्रो हुन्छ, सबै मान्छे तराई झर्नुपर्छ भने होइन है। अनि यस्तो समस्याहरू आइरहेको छ अहिले, हाम्रो कार्यक्रम त्यहाँ जहाँ बजिरहेको छ सुन्नु होला ध्यानतिर, बैतडी जिल्लाको घटना घटेको छ, आजभन्दा सायद पाँच सात दिन पहिलेको घटना हुन सक्छ, मलाई पहिले पनि जानकारी प्राप्त भएको थियो, मैले भन्न चाहेको थिएन, एकचोटि भनिदिनु पर्ने कुरो यसको बारेमा के हो यो भन्नुभएको छ आज पनि। मलामी जानलाई, शवलाई जलाउनलाई गाउँमा मान्छे नभएर मान्छेहरूले चाहिँ आफन्तले माटोमा खाल्टो खनेर गाडिदिए हो, त्यस्तो अवस्था नआओस् है, मान्छेलाई जलाशयमा लगेर कम्तीमा हाम्रो शरीर भस्म भइसकेपछि पनि होइन, त्यो पानीबाट बगेर कम्तीमा चाहिँ गंगाजीमा गएर मिसियोस्, हाम्रो उद्धार हुन्छ भन्ने एउटा किम्वदन्ती, शास्त्रीय नियम र मर्यादा दुइटै छ। त्यसो भएको हुँदा हाम्रो शरीरको यो खरानी भए पनि हामीले अस्तु भन्ने गर्छौँ, अस्तु लान नसक्नेले खरानी भए पनि ठूलो नदीमा चाहिँ तपाईँको शरीर पोलियो र त्यहाँको पानीले बगाइयो भने कम्तीमा त्यो पानी तपाईँको खरानी पानी चलाएर कम्तीमा समुद्रमा मिसिन्छ, तर त्यो अवस्था आएन। आज लास पोल्नलाई मान्छेले सास पाएनन्, अनि लास पोल्नलाई सास नपाइसकेपछि गाड्नुपर्ने अवस्था भयो। यो अवस्था यति नाजुक अवस्था हो, आखरी त्यहाँका मान्छे भनौँ अथवा कुनै पनि पहाड़ी क्षेत्रका मान्छे अथवा पहाड़तिरका मान्छे तराई झर्छन्, गाउँमा बस्न अल्छी लाएर तराई झर्छन्, बोर्डिङ हस्पिटल नजिक हुन्छ भनेर, त्यहाँ उनीहरूको छुट्टी विडम्बना छ, सबैले घर बनाउन सकेका छैनन्, सबैले त्यहाँ बसेर राम्रोसँग काम पाएका छैनन्, एउटा कोठामा बसेर जीविकोपार्जन गर्न धेरै गाह्रो भइरहेको अवस्थाहरू छ। त्यति हुँदा पनि गाउँ छोड्नु पर्ने रहर कस्तो रहर हो, कति ठाउँमा पहाड़तिर मान्छेले आलु फलाएर वर्षको 4 लाख 5 लाखको आलु बेचे भन्ने खबर सुन्न पाइन्छ, इस्कुसहरू पाखाभरि लगाएर 3-4 लाखको इस्कुस बेचिए, मलाई यो घटनाको याद छ, उदयपुर जिल्लाको जाते मिनासीकामा अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यहाँका मान्छेले इस्कुस बेचेर बाइक किनेको घटना छ, मलाई याद छ त्यो कुरा। भन्छन् नि सबैले मलाई आलु एकलाई एक वर्षमा चार पाँच लाखको आलु बेच्छन् मान्छेले, तँभन्दा कमाइ कति हुनु पर्यो, कति हुनु पर्यो कमाई भने? तराईमा कसैले त्यसरी महिनाको 50,000 सबैले कमाउन सक्छन्? वर्षमा 4-5 लाख रुपियाँ गरेर आलु बेच्दाखेरि, इस्कुस बेच्दाखेरि कम्तीमा 6 लाख रुपियाँ हुन्छ, त्यो पनि खाइ खर्च सबै कटाएर फेरि ए टन्न खाएर फेरि तराईमा त्यसरी कसरी कमाउन सक्छन्? महिनाको 20,000, 15,000, 18,000, 12,000 तलबमा काम भयो। सबैले भन्न खोजे होइन, मैले यो तपाईँलाई एउटा उदाहरण दिन खोजेको हो। गाउँमा बसौँ, गाउँमा गरे के छैन भनौँ न, सुन फल्छ भनेको त्यही हो। वर्षको 6-7 लाख रुपियाँ भन्दा कति कमाउनु पर्यो गाउँमा बसेर? त्यो सुन होइन, त काम गरेर चाहिँ अल्छी गर्ने अनि अर्का घरमा गएर चाहिँ रहर लाग्ने के नहुन्छ तराई झरेर भनेर हुँदैन। हजुर, तपाईँको ठाउँमा तपाईँको गाउँमा सुन फल्छ है, तर सुनलाई पहिचान गर्ने तपाईँको माध्यम राम्रो हुन सक्नुपर्छ। हेर्नुहोस्, त्यही ठाउँमा आलु नफलेर त्यही घर गाउँका मान्छेले किनेर खान्छन्, त्यही गाउँका मान्छेले चाहिँ वर्षको 4-5 लाखको आलु बेच्छ। हेर्नुहोस् त, त्यहाँ के फल्दैन कसलाई भन्ने? फल्दैन हातलाई भन्ने, काम गर्ने हात जाँगर भएन। जाँगर भयो भने सबै कुरा मलिलो हुन्छ होइन, दुईटा भैँसी पालिदिने, चारा बाख्रा पाल्ने, एउटा गाई पाल्ने, मल जति पनि भइहाल्यो, मल हालिदिएर मजाले चाहिँ मेहनत गरेर आलु रोपिदियो भने कति हुन्छ? अनि आजभोलि गाडी नपुगेको ठाउँ छैन, हरेक ठाउँमा गाडी पुग्छन्, बुलेरो ट्र्याक्टर के हुन्छ होइन, जिपहरू पुग्छन्, सामानहरू ल्याउने, तराईमा ल्याएर बेचिदिने, फलान ठाउँको आलु है भनेपछि ब्रान्ड हुन्छ, महँगो आलु बिक्री हुन्छ, पहाडको आलु कति राम्रो हुन्छ। तपाईँ हामी साह्रै अल्छी, तराई जाने भने चाहिँ एउटा कोठामा कुत्रुक्क परेर बसो, घरपट्टिले कराएका छन्, हल्ला गरे भने छन्, कोही पाहुना आयो भने आएर बाहिर आएर चप्पल गन्छन्, त्यस्तो ठाउँमा आएर तपाईँ हामी खुसी हुनु पर्यो? हामी उल्टो हो नि, हामी उस्तो हो नि, फेरि मूर्ख हामी। के न पाइन्छ काठमाडौँ भनौँ, के न पाइन्छ इटाली भनौँ, के न पाइन्छ उदयपुर गाईघाट भनौँ, के न पाइन्छ चाहिँ हेटौँडा बजार भनौँ, के न पाइन्छ भने चितवन झर्यो, के न पाइन्छ भने बुटवल गयो, के न पाइन्छ भने धनगढी नेपालगञ्ज गयो, भोरीगाउँ गयो, के न पाइन्छ भन्दा चाहिँ महेन्द्रनगर गयो, केही पाइँदैन। हजुर, जे पाइन्छ पहाड़मा सुन फल्छ। एउटा यति कुरा हो, अलिकति सरकारले ध्यान दिएर मान्छे मरि नहाल्ने चाहिँ एउटा हस्पिटल राम्रो खालको गराएर राम्रो डाक्टर राख्दैथिए पहाडे राम्रो। शिक्षा भन्ने कुरा पनि बरु त्योभन्दा पछिका कुरा भए, स्वास्थ्य ठुलो कुरो हो। स्वास्थ्य मान्छे निरोगी मान्छेले पढ्न चाह्यो भने गाउँमै पनि पढ्न सक्छ। हामी पनि त गाउँमै पढ्दै आएको भइरहेको छ, अहिले भएका स्टुडियो, अहिले भएका गृह सचिवहरू सबै गाउँमा पढेका छन्। हजुर, तराईमा पढ्ने सबै गए अस्ट्रेलिया अमेरिका, केही गर्दैनन् हजुर। है, कार्यक्रम जो तिस्तरबाटमा घरिघरि म तपाईँलाई रमाइलो कुरा गर्छु, क्या रमाइलो पनि हो, वास्तविक कुरा पनि हो हजुर। यो तपाईँहरूले नपत्याएर हो, मलाई त घरेलु यस्तो लाग्छ, पहाड़तिर जाने स्वास्थ्य संस्था जग्गा छँदैछन् होइन, दुईजना मान्छेलाई कामदार राखिदिने हो, महिनाको चाहिँ 25-25,000 रुपियाँ दिएर भने मजाले काम पाइन्छ गाउँमा। 25,000 तलब दिएर मान्छेले दिनको चाहिँ 4 भारी घाँस काट्दै भने काट्दैनन्, अथवा 3 भारी कति काट्नु थाहा छैन है, 4 भारी घाँस काटेर टन्न ल्याएर घरमा राखिदिने मान्छे भएपछि चारा भैँसी पालेर एक एक भारी घाँस हालिदिने हो भने त्यहाँबाट दुध कति आउँछ हेर्नु त, त्यसको मल उता राम्रो थोरै हुन्छ कमाई भने, कमाई त गरेर जान्नुपर्छ क्या हजुर। कमाई अरूको देखेर राम्रो राम्रो उसले कमायो भने एउटा गाउँको मान्छेले चाहिँ गएर होटल खोलिया हुन्छ, उसले टन्न कमा हुन्छ, अनि त्यही देखेर अर्को आएर होटल खोल्छ, अनि कहीँ हुन्छ त त्यहाँ? त्यहाँ त के भयो, द्वन्द भयो, प्रतिस्पर्धा भयो, भएन। उसले होटल गर्यो, तपाईँले उसको छेउमा आएर किराना पसल गर्नुहोस्, त्यही होटललाई चाहिने सामान तपाईँ त्यहीँबाट बेचिदिनु न सस्तोमा, उसले त्यहीँबाट किन्छ। उसो जति चलेको छ भनेको अर्थ के हो, उसले पनि त खर्च गरे हुन्छ, सामान ल्याएको ल्याइ गरे हुन्छ, तपाईँकोबाट लगेको लै गर्छ, अनि त्यसरी चले मिलेर गर्नुपर्छ क्या हजुर। उसले होटल खोल्यो भने तपाईँ गाउँ बसेर आलु फलाइदिनुहोस् र भन्नुहोस् उसलाई, आलु म कहाँबाट किन्ने, म दिन्छु तँलाई आलु, राम्रो आलु दिन्छु, सस्तो आलु दिन्छु भन्ने, कटेको कटै गर्छ। इस्कुस बेचिदिने, उसले होटलमा पकाएर खुवाउने त इस्कुसको तरकारी नै हो, आलु हालेर त्यही दाल होइन, बोडीको दाल अथवा के भन्छन् मुङको दाल, बोडी दाल, मस्याम दाल के हुन्छ होइन। मैले भन्न खोजेको के हो भने अरूले के गरे भनेर त्यसको पछाडि दौडिने होइन, आफूले त्यसलाई सपोर्ट भएर काम गर्ने हो अनि बल्ल राम्रो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, सत्य कुरा मान्छेलाई पच्दैन क्या, गाह्रो हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: हेलो राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म कपिलवस्तुबाट धीरज उपाध्याय।
0: धीरज के भन्नु भयो नाम?
2: उपाध्याय।
0: उपाध्याय धीरजी
2: हजुर,
0: के छ खबर?
2: ठिकठाक छ गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै बारेमा गुरु।
0: लु भनिदिनु त।
2: 2052 साल साउन 7 गते,
0: 52 सालको साउनको 7 गते
2: बिहान, हजुर बिहान 3:30 बजे,
0: 3:30 बजे बिहान। कुन जिल्लामा भयो जन्म?
2: कपिलवस्तु जिल्लामा।
0: के बारको राति के बारको बिहान हो?
2: आइतबारको राति सोमबारको बिहान पर्छ, एकादशीको भोलिपल्ट हो क्या गुरु।
0: कति गते राति कति गते बिहान?
2: 7 गते राति 8 गते बिहान पर्छ क्या।
0: तपाईँको राशिको नाम वेद कुमार नाम आउँछ, वृष राशि हुन्छ, द्वादशीको दिनमा जन्म भएको छ है। चौथो मांगलिक रहेछ। अलिकति तपाईँको वैवाहिक जीवनमा ध्यान दिनुहोला, प्रेम फापेन, आमा र बुवाको पनि झगडा परिरहन्छ
2: हो।
0: अनि उपाध्याय भन्ने अनि आमा बाबाले झगडा गर्छन् त, त्यसरी मिलेर भन्नु परेन। अहिले हजुरलाई शनि भन्ने कुरा चलिरहेको छ, शनिको विशेष शान्तिहरू गराउनु, एउटा अर्को विवाह गर्नु होला, चौथो मांगलिक छ। हातमा पैसा पाएपछि खर्च भइहाल्छ है, पैसा टिकेन, किनकि धनस्थानमा सूर्य छ, सूर्य वित्त विनाशाय, धनको ठाउँमा सूर्य भयो भने धन क्षति हुन्छ भन्छ क्या, बुझ्नुभयो कि बुझ्नु भएन? राम्ररी ग्रहको शान्तिहरू गर्ने, राम्ररी ग्रहको पूजा पाठहरू गर्ने कामहरू
2: गर्नुभयो। शान्ति गर्नुपर्छ गुरु, शनिको त ग्रह कटाएको त मैले,
0: शनि ग्रहको 23,000 पल्ट जप गर्नुपर्छ। के काम गर्नुपर्छ शनिको दशा कटाउँदा?
2: शनिको त त्यही रुद्री गाएर अनि शनिको 23,000 जप गराएर।
0: कतिजना ब्राह्मण लाग्यो त्यहाँ खर्च गर्दा?
2: लाग्यो गुरु 5-7 जना ब्राह्मण हुनुहुन्छ।
0: 5-7 जना ब्राह्मणले दिनभरि काम गर्नुभयो,
2: जप जप्नको लागि 4 जना ब्राह्मण राखेको, एकजनाले रुद्री गराउनु भयो,
0: अनि अर्कोले
2: अनि खै के गर्नुभयो, 4-5 जना हुनुहुन्छ। मेरै कान्छो काकाको छोरा हुनुहुन्छ के, पढ्नुभयो।
0: अनि त्यति गरेर हुनु पर्ने त फेरि, अनि
2: त्यही त शनि गरे, त्यसपछि अब अरू त सूर्यको त केही पनि गरेन, शनि गरेर चाहिँ कटाएको गुरु।
0: शनिको महादशाको शान्ति गर्ने, सूर्य त धनस्थानमा भएर शान्ति गर्ने हो, अरू त्यस्तो पर्दैन। तपाईँको लागि प्रेम फापेको छ अनि उहाँले तपाईँको मांगलिक परेको भन्ने जानकारी गराउनु भएको छैन?
2: भन्नुभएको छ, चौथो मांगलिक छ भनेर।
0: अनि शान्ति गर्नुपर्छ भन्नु भएन?
2: शान्ति गर्नु त भन्नु भएन, चौथो मांगलिक छ भन्नुभएको थियो भनेर।
0: शान्ति गराउनुपर्छ, शनिको शान्तिहरू गराउनु, कामहरू अलिकति शनिको शान्ति गराएपछि कामहरू त राम्रै हुनुपर्ने, नभए कामहरू रोकिदिन्छ। यसलाई विशेष शान्तिहरू गरेर पूजापाठ गर्नु है।
2: विदेशको के हुन्छ गुरु?
0: विदेशको लागि राम्रै हुन्छ, चौथो मंगल छ, अलिकति कामहरू शनिले ढिलो गर्न सक्छ, राम्रो हुन्छ है। अहिले छुट्टिन्छ, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ। 98-453-97-658 र 98-142-73-601 सिधा तपाईँले हाम्रो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यसको लागि तपाईँ सम्झिन सक्नुहुन्छ हामीलाई, र हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर हामीसँग कोही जिज्ञासु सम्पर्कमा आउनु भएको छैन, हामी तपाईँका कमेन्टतर्फ गइहालौँ, कमेन्टमा केही आएको रहेछ भने त्यसको बारेमा पनि जानकारी गराइहाल्छु। हामी निरन्तर रूपमा तपाईँहरूको बारेमा, तपाईँले आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98 4 57 97 658 र 98 1 42 73 601 सम्पर्कमा हामी रहन्छौं। यतिखेर एउटा कमेन्ट छ, जय श्री राधे गुरु, म तनहुँबाट पावर एफएम सुन्दैछु गुरु, जिज्ञासा मेरो गुरु, मेरो आमाको श्राद्ध तिथि यही आउँदो श्रावण कृष्ण त्रयोदशीमा पर्छ, तर यसपालि द्वादशी तिथि पात्रोमा एकै दिन लेखेको देखे गुरु, अब इच्छा कि कुन दिन बस्ने गुरु भन्नुभएको छ, तर यसपालि द्वादशी तिथि पात्रोमा एकै दिन, अनि एकै दिन त हुन्छ त तिथि हजुर, सधैँभरि तिथि एकै दिन हुन्छ, अब तपाईँले भन्न खोजेको त्रयोदशी कहिले हो भन्न खोज्नुभयो होला होइन, तपाईँको श्राद्ध गरेर मैले हेरिहालेँ, मसँग हातमा पात्रो प्राविधिकबाट इसारा प्राप्त भइरहेको छ, पात्रो प्राप्त भयो, त्रयोदशी श्राद्ध भनेको 25 गते सोमबार छ, 24 गते आइतबारको दिन, एकादशीको दिन एकसाकी बस्ने, एकादशीको दिन एकसाकी बसेर तपाईँ भोलिपल्ट द्वादशीमा त बल्ला 6:06 बिहान समय छ, त्यस पछाडि श्राद्ध गर्ने है, बुझिहाल्नुभयो होला, अरूले पनि तपाईँलाई गुरुबारसँग सल्लाह गर्नुहोला है त। गुरु राधे राधे, म खोटाङबाट हो, हाल भारतको पंजाब लुधियानाबाट जालन्धर काम गर्ने ठाउँ बसाइसरेको छु, जालन्धर काम गर्ने ठाउँ बसाइसरेको छु। गुरु, मान्छे जन्मजात हुन्छ कि पछि रहर बाध्यताले हुन्छन् भन्नुभएको छ, के हो भने मैले बुझिनँ, यो थर्ड ग्रेडर जेन्डर के हो यो, पछि मरेपछि उनीहरूको मृत्यु संस्कार कुन विधिबाट कसरी गरिन्छ। गुरु, महाभारतमा युद्धमा पनि बृहन्नलाको भूमिका देखाएको छ, यहाँ इन्डिया त ट्रेनमा चढ्दा थर्ड जनरलले अरूले पैसा मागेर हैरान बनाउँछन्, आजसम्म हजुरले उनीहरूको जन्मकुण्डली हेर्नु भएको छ कि छैन, उनीहरूको जन्मकुण्डलीहरूको भन्दा फरक हुन्छ कस्तो हुन्छ, अब यो त यस्तो हुन्छ, त्यो त एउटा हर्मोनमा फरक न हो, मान्छेको त त्यस्तो चिना हेरिहाल्छ नि, हेरिहाल्छ धेरैवटाको चिना त्यस्तो है, उहाँले भन्नुभएको चाहिँ अलिकति त्यसलाई के भन्छ नेपालीमा तेस्रो लिङ्गीहरूको चाहिँ भन्नुभएको रहेछ, उहाँले त्यो भन्न खोज्नु भएको रहेछ, हुन्छ त्यस्तो, एउटा यो हर्मोन मात्रै परिवर्तन हुने हो, मान्छेको जन्म त पुरुष महिलाको जस्तै हुन्छ नि, सबैको संस्कार पनि त्यही अनुसारै हुन्छ नि, आफ्नो संस्कार जस्तो त्यही हुन्छ है। हामी कार्यक्रम जति स्तरको आजको लागि अन्तिम भागमा छु, कमेन्ट पनि छैनन्, आज्ञा चाहन्छु तपाईँको र मेरो भेट भोलि बिहान 8 बजे यिनै रेडियोको ध्वनि तरङ्गबाट रहनेछ, तबसम्मको लागि भनि आज्ञा दिनुहोस्, राधे राधे।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ।
2: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले बिहानको 9 बज्यो।
9: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankhuwasabha.
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 9842555041।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। दुई समूहबीच झडप भएपछि प्रशासनले अति संवेदनशील क्षेत्र पहिचान गरी सुनसरीका विभिन्न पाँच स्थानमा कर्फ्यू लगाएको हो। आज बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि 5 मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यू लगाइएको छ। स्थानीय प्रशासनले सुनसरीको हरिनगर बजार क्षेत्रमा कर्फ्यू लगाएको छ। हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्मको क्षेत्रलाई कर्फ्यू लगाइएको छ। सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। अन्य 21 घाइते भएका छन्। 8 प्रदर्शनकारी घाइते भएका छन्। जनप्रहरीतर्फ 8 र सशस्त्र प्रहरीतर्फ 5 घाइते भएका छन्। दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 ओमप्रकाश मेहताको मृत्यु भएको। साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति समूह डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातको समयमा हो हल्ला गरेको भन्दै विरोध गरेपछि विवाद शुरू भएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। लगातारको वर्षापछि देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। बाढ़ी र पहिरोका कारण मुख्य सहितका राजमार्ग अवरूद्ध भएका हुन्। सड़क बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन्। बागमती प्रदेशमा सड़क अवरोधको असर धेरै स्थानमा देखिएको छ। काभ्रेको बीपी राजमार्गको रोशी गाउँपालिका 9 पिम्थली र वडा नम्बर 8 गिन्दी बेसीमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी स्थित 4 र कोदारीमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तर गया स्थित खाल्टेमा बाढ़ीले त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क खण्ड ठप्प भएको छ। मुगुको झ्यारी खोलामा पहिरो जाँदा नागम गमगढ़ी सड़क खण्ड पनि ठप्प छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको बिहान 10:25 उद्घाटन गर्ने कार्यतालिका छ। उद्घाटन कार्यक्रममा नेपाल सरकार प्रतिनिधिसहित जापानी राजदूत मायादा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको सहभागिता रहने मन्त्रालयले जनाएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन्।

soy. एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी लाइफ गुड.

0: ब्लास्ट भए अरू किन खोज्ने.
1: Coming up next.
2: The Good Morning Show.
3: साउनको सोमबार पशुपतिनाथको मन्दिर सहित देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको घुइचो लागेको छ. साउनको दोस्रो सोमबारका दिन बिहानैदेखि शिवालयमा भक्तजनको भीड़ लागेको हो. यसै क्रममा पशुपति क्षेत्र विकास कोषले बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका 4 ढोका खोलिएको जनाएको छ. पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर स्थित मक्खन महादेव लगायत देशभरका सबै शिव मन्दिरमा बिहानैदेखि पूरा पूजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीले जनाएका छन्. धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच आज पुनर्वार्ता हुने भएको छ. वार्ता बिहान 10 बजे शुरू हुने बताइएको छ. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढ़ी पुगेको सरकारी वार्ता टोलीले हिजो बिहानदेखि वार्ता शुरू गरेको थियो. हिजो दिनभर भएको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः सहमतिको प्रयास हुन लागेको हो. विगत 5 दिनदेखि अनशनरत डाक्टर केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न सकेको छैन. डाक्टर केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढ़ाउनुपर्ने लगायत माग राखेर गत बिहिबारदेखि धनगढ़ीमा अनशन बसेका छन्. आज संघीय संसद अन्तर्गत 3 संसदीय समितिको बैठक बस्दैछ. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो. अमेरिकाले इरानमा बमबारी रोकेपछि इरानले पनि अमेरिकामा आक्रमण स्थगित गर्ने जनाएको छ. अमेरिकाले आक्रमण नगरेसम्म तेहरानले पनि हमला नगर्ने एक वरिष्ठ इरानी अधिकारीले बताएका हुन्. अमेरिकाले करिब 2 सातादेखि इरानमा हमला स्थगित गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो. यसैबीच इरानले पनि अमेरिकी सैन्य क्षेत्रमा विगत 2 दिनदेखि हमला रोकेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले हतियार भण्डारण रित्न लागेको चिन्ता व्यक्त गरेपछि तेहरानमाथि आक्रमण स्थगित गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको. आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दैछ. खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ. नेपाल जारी सिजनका शुरूआती दुवै खेलमा पराजित भइसकेको छ. पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा घरेलु टोलीसँग 6 विकेटले पराजित भएपछि नेपाल दबावमा परेको छ. लीग 2 सहभागी 8 टोलीमध्ये शीर्ष 4 रहने टोलीहरू सिधै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन् भने पुछारका 4 टोलीले प्ले अफ खेल्नुपर्नेछ. हौस कान्तिपुर डायरी अहिले यति नै. अहिले मध्याह बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ. सुनिता आज्ञा चाहन्छु. नमस्कार.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029570315
2: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98422267।
4: खबर खुसीको खबर खुसीको खबर, नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई हप्तामा शनिवारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिवार, 2083 साल साउन 23 गते शनिवार र 2083 साल भाद्र 6 गते शनिवार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029575267, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
18: सम्पर्क नम्बर 0295560779 र मोबाइल नम्बर 9842082776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
20: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
21: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
20: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
21: हाम्रा सेवाहरू
20: दाँत नदुखाई खोल्ने,
21: दाँत भर्ने, दाँतको आकृति गर्ने,
20: दाँतको एक्सरे सुविधा,
21: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
20: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
21: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
20: ध्यान दिनै पर्ने कुरा,
21: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
20: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
22: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
23: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
24: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
23: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
24: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
23: प्रोप्राइटर लक्ष्मी काफ्रे,
24: सम्पर्क 9843347262,
23: 9010555580
24: र वाट्सएप नम्बर 9852286646।
25: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बजे हो।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295762061,
4: 0295703315
3: र 98520761177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520519906।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा,
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञ द्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक खाँद्री नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98422267।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 98433-47262,
12: 98-10-55-55-85
13: र वाट्सएप नम्बर 98-5-20-28-646।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सबको नमुना एक मात्रै विश्वासिलो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दन भएको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421262987 र 98520519906।
5: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 029550400 र 98520726। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा,

0: 98 4 32 57 841 र 029 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98 4 33 47 262,
2: 98 10 55 55 85
3: र वाट्सएप नम्बर 98 5 20 28 6।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संखुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 029 5 60 248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संखुवा सभा।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिवारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिवार, 2083 साल साउन 23 गते शनिवार र 2083 साल भाद्र 6 गते शनिवार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029 5 75 2 67, मोबाइल 97 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी सुनिता र पूजनी समाचार अब विस्तारमा।
1: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। दुई समूहबीच झडप भएपछि प्रशासनले आज संवेदनशील क्षेत्र पहिचान गरी सुनसरीका विभिन्न पाँच स्थानमा कर्फ्यू लगाएको हो। आज बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि 5 वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यू लगाइएको छ। यसैबीच सुनसरीमा भएको घटनाको छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्ने गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। आज बिहान गृहमन्त्री सुजन गुरूङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझबुझसहित 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। बैठकमा सुनसरीको पछिल्लो सुरक्षा अवस्था, घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल हुने जनाइएको छ।
0: सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएको छ। 8 जना प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीतर्फ पनि 8 जना घाइते भएका छन्। दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको हो। उनको मृत्युमा पालिकाले आज र भोलि शोक विदा दिएको छ। दुई दिन देवानगंज गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय शैक्षिक संस्थामा शोक विदा दिइएको पालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जारी गरेको सूचनामा उल्लेख छ। साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राती एउटा समूह डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातीको समयमा हो हल्ला गरेको भन्दै विरोध गरेपछि विवाद शुरू भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा असुर ग्यास र हवाई प्रहार गरेको थियो। हवाई फायर गर्दा अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीको दावी छ।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायादा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गरिएको हो। औपचारिक उद्घाटन गरिए पनि पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई मात्र गुड्न दिइनेछ। सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेपछि मात्रै सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइने सड़क विभागले जनाएको छ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधनलाई चल्न दिइने बताइएको हो। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ।
0: श्रावणको सोमबार पशुपतिनाथको मन्दिर सहित देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रावणको दोस्रो सोमबारका दिन बिहानैदेखि शिवालयमा भक्तजनको भीड़ लागेको हो। यसै क्रममा पशुपति क्षेत्र विकास कोषले बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका 4 उतै ढोका खोलिएको जनाएको छ। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। मन्दिरका 4 ढोका बेलुका 8 बजे आरती नभएसम्म खुल्ला रहनेछन् भने विशेष पूजा बिहान 8:30 बजेदेखि मध्याह 12 बजेसम्म हुने कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिएकी छन्। पशुपतिनाथका साथै राजधानी कागो कर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर स्थित मक्खन महादेव लगायत देशभरका सबै शिव मन्दिरहरूमा बिहानैदेखि पूजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीले जनाएका छन्।
1: अनशनरत डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता शुरू भएको छ। सरकारी टोली र केसी पक्षबीच केही बेर अघि शुरू भएको वार्तामा मिल्न बाँकी विषयमा छलफल शुरू भएको हो। निजी मेडिकल कलेजमा एमबीबीएसको सीट संख्या, विश्वविद्यालयका रजिस्ट्रार उपकुलपतिलाई पदमुक्त गर्ने विषयमा सहमति हुन बाँकी छ। यी बाहेकका विषयमा सहमति निकट पुगेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले बताए। वार्तामा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल, सांसद पुकार बम लगायतका टोली छन् भने केसीका तर्फबाट जयसी र पवन थापा सहभागी छन्। सरकारी वार्ता टोलीले हिजो बिहानदेखि वार्ता शुरू गरेको हो। केसी विभिन्न माग राख्दै विगत पाँच दिनदेखि धनगढ़ीमा अनशनरत छन्।

0: on the lights are super fun. Elders love it, so do the young. It's safe, it's playful, catch the fun. Go Eevee, wait till I go Eevee. Go Eevee, wait till I go Eevee. Beauty with this, future has faith. We are going hard to beat, na na na na.
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकाले इरानमा बमबारी रोकेपछि इरानले पनि अमेरिकामा आक्रमण स्थगित गर्ने जनाएको छ. अमेरिकाले आक्रमण नगरेसम्म तेहरानले हमला नगर्ने एक वरिष्ठ इरानी अधिकारीले बताएका हुन्. अमेरिकाले करिब दुई सातादेखि इरानमा हमला स्थगित गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो. यसैबीच इरानले पनि अमेरिकी सैन्य क्षेत्रमा विगत दुई दिनदेखि हमला रोकेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले हतियार भण्डारण रित्तिन लागेको चिन्ता व्यक्त गरेपछि तेहरानमाथि आक्रमण स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. यद्यपि संयुक्त राष्ट्रसंघको लागि अमेरिकी राजदूत माइक वाल्जले भने राष्ट्रपति ट्रम्पले कूटनीतिलाई प्राथमिकतामा राख्दै युद्ध केही समयका लागि रोकेको बताएका छन्. यता तेहरानले भने अमेरिकाको पछिल्लो कदम युद्ध रोक्ने विषयमा आशावादी भन्दा पनि शंकास्पद रहेको टिप्पणी गरेको छ.
2: दक्षिणी युरोपमा फैलिएको भीषण डडेलोसँग जुझ्न फ्रान्सले सैन्य कारको विमान परिचालन गर्दै ठूलो परिमाणमा आगो नियन्त्रण गर्ने रसायन फ्लेम रिटार्डेड छरेको छ. डडेलोका कारण आपतकालीन सेवामा परेको चापका बीच फ्रान्सले टूर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण समेत छुट्याएको छ. यस साताको डडेलोका कारण फ्रान्स र स्पेनमा गरी 2,50,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्. स्पेनको मध्य क्षेत्रमा मात्रै करिब 70,000 जनालाई सुरक्षित स्थानमा सारिएको छ. स्पेनको मानिसेस नगरपालिकामा एकजनाको मृत्यु भएको छ, जुन यस डडेलोमा पुष्टि भएको पहिलो मृत्यु हो. फ्रान्सको दक्षिण पश्चिमी खडेरी प्रभावित वन क्षेत्रमा A400M सैन्य विमानले आकाशबाट आगो नियन्त्रण गर्ने रसायन छरेको छ. जमीनमा रहेका अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहँदा अधिकारीहरूले डडेलो बोडो शहरतर्फ फैलिन सक्ने आशंका गरेका छन्. हावाको दिशा पश्चिमबाट पूर्वतर्फ परिवर्तन हुने अनुमान गरिएकाले डडेलो बोडो शहर नजिक पुग्न सक्ने भन्दै अग्नि नियन्त्रकहरूले खाल्डा खन्ने, आगो नियन्त्रण गर्ने, रसायन प्रयोग गर्ने तथा अन्य रोकथामका उपाय अपनाएका छन्.
1: अब खेल प्रसंग. आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ. खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ. नेपाल जारी सिरिजका शुरूआती दुवै खेलमा पराजित भएको थियो. पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा घरेलु टोलीसँग 6 विकेटले पराजित भएपछि नेपाल दबावमा परेको छ. लीग टूमा सहभागी 8 टोली मध्ये शीर्ष 4 रहने टोलीहरू सिधै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन् भने पुछारका 4 टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ. नेपालले अब जारी सिरिजका 2 र ओमानमा हुने अन्तिम सिरिजका 4 गरी कुल 6 खेल खेल्न बाँकी छ. लगातारको हारले नेपाललाई विश्वकप छनौटमा मात्र नभई ओडीआई मान्यता जोगाउन समेत सकस परिरहेको छ. लीग टूको शीर्ष 6 पर्न सके मात्र नेपालको ओडीआई मान्यता सुरक्षित हुनेछ. यसका लागि नेपालले बाँकी 6 कम्तीमा 4 खेल जित्नै पर्नेछ. अवस्था यिनै प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो. सहकर्मी सुनिता र पूजनी विदा हुन्छौ. नमस्कार.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे,
1: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98-5-20-28-646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-8-1, जनक पौडेली 98-520-58-344 र 09-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
9: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
12: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
12: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
12: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
11: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842501।
13: आयो सबको घर घरमा।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन। You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
10: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
10: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: खुशीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864, यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 0295752061,
14: 0295703615
13: र 98520761177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने
3: दाँत भर्ने दाँतको आसुति गर्ने
2: दाँतको एक्सप्रेस सुविधा
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा फोन नम्बर 0295-62-320 र 98-420-50-541
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
1: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने
1: दाँत खोल्ने दाँत सफा गर्ने
4: दाँतको एक्सरे गर्ने
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
4: झिक्न मिल्ने आरपीडी लगाइने
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
4: बाङ्गो टिङ्गो दाँत मिलाइने
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
4: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ शङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
1: सम्पर्क नम्बर 0295-90-6667 र 98-420-22-667 सरप्राइज जेनी यो गहना कस्तो छ
5: छ्या यस्तो पनि गहना लाउँछन्
1: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
1: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
5: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
1: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
5: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
1: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल शङ्खुवा सभा
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-420-59-801 जनक पौडेली 98-520-58-344 र 0-29-560-248
1: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल शङ्खुवा सभा
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
1: त्यसको लागि के को चिन्ता हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218-049।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार,
5: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
6: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर, खातबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 9861-39444
7: र 0295901055।
8: More style, more design. Total Tailors.
9: यसको घर घरको आँगन पुग्छ सेरो फेरो।
10: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आज जहिले सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295-6779 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
14: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 98-520-61-580 र 98-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1 सङ्खुवा सभा।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843347262,
16: 9810555580
9: र व्हाट्सएप नम्बर 9852286646।
17: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
18: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
19: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852519906।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825201580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हाँदारी 1, सम्खुवा सभा।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले,
2: सम्पर्क 9843347262,
8: 9101555585
2: र वाट्सएप नम्बर 9520286646।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के

0: गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-59801।
4: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuasabha 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: दिवाञ्जगंज र हरिनगर गाउँपालिका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। तर कर्फ्यू उल्लंघन गर्दै आज दिउँसोदेखि प्रदर्शन शुरू भइरहेको छ। प्रदर्शनकारीहरूले आगजन र तोडफोड़ शुरू गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो। यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यस्तै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिलाई दुई पक्ष बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न 1 हप्ताको समय दिइएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाड़ी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड़ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक दार सुरुङ अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। शुरूआती चरणमा एम्बुलेन्स दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्रे गाड़ी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौंको ट्राफिक जाम घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरिया माई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत खाने पानी र सड़क तर्फ गरी 537 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता संघका अनुसार उद्योग संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1 करोड़ 50 लाख थान सिलिण्डर छन्। जसमध्ये 50 लाख सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 देखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग गर्दै अधिवक्ता डाक्टर प्रेम राज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,235 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाव अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाव घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% भन्दा धेरैले घटेर प्रति ब्यारल $91 आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ़ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैन्य कार्यवाही रोकेको हो। इरानले पनि देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाड़ी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव सर्किएको थियो। त्यसपछि युद्ध विराम भंग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि शुरू भएको थियो। तनाव सर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल $100 माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कास्किस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछारमा छ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका दुई खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काभा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकताभन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई। अमेरिकाले इरानमा आक्रमण रोकिसँगै कच्चा तेलको भाव 5% धेरैले घट्यो। युद्ध विराम र हर्मुज जलमार्ग पुनः सञ्चालन बारे वार्ता अघि बढ़ने आशा। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू ₹2 करोड़ कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको शिर,
15: मणिचूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै,
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
16: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
17: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
18: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
19: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको लड्को लागेको छ। आज बिहान 3 नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बेलुका 8 चारवटै ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनको लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तहरूको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। मन्दिर छिर्न 4 लामको व्यवस्था गरिएको छ। बिहानदेखि भक्तजन आए पनि लामो लाइन भने नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचार लगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै काठमाडौँ उपत्यका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड़ लागेको छ। यस्तै देशभरका शिवालय पनि भक्तजनहरू पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर 15-3 थाना चोक सड़कमा बिहान स्कूटर र मिनी ट्रक ठोकिँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षका दीपक नेपाल र स्कूटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षकी सुभद्रा कुमारी नेपालको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनबी अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको र्याली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ। नागढुङ्गा सुरुङ मार्ग निर्माणका कारण सृजित समस्याहरूको स्थायी समाधान र विगतका सहमति कार्यान्वयनको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शान्तिपूर्ण धरना तथा प्रदर्शन गरेका छन्। सुरुङ मार्गको उद्घाटनका समयमा स्थानीय बासिन्दाले आफ्ना विभिन्न मागहरूप्रति सरकार र आयोजनाको ध्यान आकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा स्थानीय बासिन्दाले खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, निर्माणका क्रममा चर्किएका घरहरूको उचित प्राविधिक मूल्यांकन र क्षतिपूर्ति तथा सिस्ने खोला पानी लिफ्टिङ आयोजना कार्यान्वयनको माग गरेका छन्। त्यसैगरी सुरुङ मार्गमा स्थानीय बासिन्दालाई सहज मा आवाज जात गर्ने व्यवस्था मिलाउनु पर्ने, प्रभावित क्षेत्रका जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र यस क्षेत्रलाई विशेष प्रभावित क्षेत्र घोषणा गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग रहेको छ। र अमेरिकी डलर 60 दिने प्रलोभनमा पारेर काठमाडौँका विभिन्न ठाउँबाट रकम लुटपाट गरी फरार रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बुढानकण्ठ नगरपालिका 11 कपनबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 3 30 वर्षीय धनबहादुर तामाङ, 41 वर्षीय लोकबहादुर तामाङ, 38 वर्षीय राजकुमार लामा र 37 वर्षीय विजय तामाङ रहेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295-75267, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295-61165, 98421-52504, 98421-26987 र 98520-51906।
5: नमस्कार है सर, टाढै लाग्नुभयो,
6: निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शंखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 77 75।

0: पनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
17: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
18: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
18: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
5: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
18: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
5: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
18: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
5: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्खुवा सभा
18: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801 जनक पौडेली 9852558344 र 0295602048
5: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्खुवा सभा

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 1 गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूलाई दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री सूर्य बहादुर थापा, महासेनानी श्री बसन्त बहादुर गौतम र प्राविधिक महासेनानी श्री रमा सुब्बा डाइटिशियनलाई सहायक रथी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी श्री अभिषेक कार्की, प्रमुख सेनानी श्री विश्वराज थापा, प्रमुख सेनानी श्री मिलन ध्वज खाड, प्रमुख सेनानी श्री भाइकाजी थापा, प्रमुख सेनानी श्री जनक कुमार बस्नेत, प्रमुख सेनानी श्री गजेन्द्र रावल र प्रमुख सेनानी श्री अर्जुन विक्रम थापालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। काठमाण्डौ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात भैरवी दल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत नागार्जुन नगरपालिका 1 फूलबारी गेटदेखि जामाचोसम्मको जोखिमयुक्त स्थानहरूमा मेटल बार निर्माण गरेको छ। नवनिर्मित उक्त मेटल बार उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 31 गते उद्घाटन गर्नुभएको छ। रडसेर गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत भक्तपुर जिल्ला चागुनारायण नगरपालिका 5 त्रिशूल डाँडा स्थित मूलकोट गढ़ीमा राष्ट्र निर्माता श्री 5 बड़ा महाराज अधिराज पृथ्वी नारायण शाहको शालिक निर्माण गरेको छ। नवनिर्मित उक्त शालिक उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 30 गते अनावरण गर्नुभई चागुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीलाई हस्तान्तरण गर्नुभयो। चितवन जिल्लामा तैनात नयाँ गोरखगढ़ले माडी नगरपालिका 5 स्थित सोमेश्वर गढ़ीमा काजी अभिमान सिंह बस्नेतको शालिक निर्माण गरेको छ। माडी नगरपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त शालिकको मध्य प्रीतनापति उपरथी श्री विष्णु कुमार खड्काले असार 27 गते अनावरण गर्नुभएको हो। नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सो क्रममा उहाँले गढ़ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनात देवी दत्तगढ़को साउन 7 गते निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले गढ़को वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढ़ हाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरवेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाण्डौ पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगढ़बाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजू राणा छेत्रीलाई निकुञ्जको हल्दीफाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जलस्थित नम्बर 1 विपद व्यवस्थापन गढ़बाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौड़ी खेल्ने क्रममा डुबेका काठमाण्डौ महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरूङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनात भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनात गोरखबक्स गढ़ले मंगलसेन नगरपालिका 6 स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वड़ा नम्बर 6 को कार्यालयलाई साउन 5 गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका 6 र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गढ़ले 625 मीटर लामो पदमार्गमा ढुंगा बिछ्याउनुका साथै 55 मीटर सिंढी ढलान गरेको हो। अरिदमन गढ़बाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका 5 स्थित पानीकल वेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमीनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढ़ेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढ़बाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टपुमा तटबन्ध निर्माण गरेको छ। गढ़ले पूर्वी प्रेतना अन्तर्गतको विपद व्यवस्थापन टोली, अन्य सुरक्षा निकाय तथा स्थानीय गरी 70 जनाको उपस्थितिमा 130 मीटर तटबन्ध निर्माण गरेको हो। पूर्वी प्रेतना अन्तर्गतका युनिटहरूले सम्भावित मनसूनजन्य विपदको क्षति न्यूनीकरण गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले असार 31 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकारी अभ्यास गरेका छन्। सो क्रममा रणभीम गढ़ले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका 1 स्थित कुभिण्डे इलाकामा, दुर्गाबक्स गढ़ले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका 1 भगवती प्रसाद गढ़ले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसाद गढ़ले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकारी अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरूबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसूनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढ़का अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 की 27 वर्षीय धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
4: नेपालको इतिहास भनेको सैनिक वीर विरंगनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरूषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनी विरूद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
5: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दो छ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौं। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
4: र म प्राविधिक सुबेदार शोभा विष्ट
6: पोखरेल म आर्मर मेकानिकको रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेको अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हात हतियारहरू के छ, कस्तो छ, त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ, कस्तो हुन्छ, नेपाली सेनाको लडाईको लागि महत्वपूर्ण भनेको नि वेपन हो, त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ त्यो सबै गर्छु मैले।
7: पियुष कविता थापा, म घोडचढी पेसामा आबद्ध छु। जनावरको भाव बुझेर हामीले सवार गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
8: प्राउ सम्झना कुमारी मगर, भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्स भन्दा चाहिँ लेडिजहरूको आन्तरिक क्षमता नि कम हुन्छ, तर पनि अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडी मुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल्क सँगसँगै यसमा चाहिँ युज हुन्छ, कहिले गाडी मुनि छिर्दा अलिक समस्या हुन्छ, त्यो भएर चाहिँ अलिक जोखिमै छ।
5: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 देखि 1816 सम्मको नालापानी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीको आधुनिक फौज विरूद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
9: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्। चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छौ।
10: कप्तान साहब, क्या कुरा गरे हो हजुरले? हाम्रा खसम यही छन्। छाडी गए मन बुटबुटेर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
11: किन कुरा नबुझे कि? हिट बरु आज जाउँ बच्चालाई लिएर।
12: त जाने भए जा, म त जाने छुइन।
13: कप्तान साहब, हजुर पनि हामीलाई कर नगरी बक्सियोस्। मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नु पर्छ।
10: बैरीका डरले भाग्ने त्यस्ता लाक्षी होइनौ हामी।
14: खसम भन्ने हाम्रा लागि भूमि बराबर हुन्, भूमि छोडी भाग्ने छैनौ। बरु बैरीको दाँत गर्न तयार छौ।
15: हेर, मायाले मात्र युद्ध जितिदैन, उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस?
16: आमा, म त जान्न, बरु बैरीलाई मेरो घोत्रोले हानेर ढाली नै दिन्छु।
4: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त झैं महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्बत 2018 शुरू भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 सालमा प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 सालमा दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर नेपाली सेनामा प्रवेश गर्नुभएको अभिलेख छ।
5: पहिलो प्रयास भए पनि शुरूआतका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुवर यस्तै उदाहरण हुनुहुन्छ, जो पहिलो महिला प्यारा जम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर, अवकाश प्राप्त।
17: त्यो बेलामा नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा। मान्छेले सुखेली भन्छ त्यस्तो मान्छेलाई, त्यसरी मलाई कुनै महसुस भएन। मलाई राम्रै लाग्छ, मैले त अरू पनि इभेन्ट गर्न पाए भयो, हिमाल चढ्न पाएको भए त्यो बेलामा म हिमाल पनि चढ्थेँ जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु के गर्नुपर्ने भने कुनै महिला पनि कुनै पुरुष भन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी? आफ्नो चाहिँ नि देशको लागि, आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिराखेका छन् कति हाम्रो महिलाहरू, याङ साम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे देशको लागि, आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रोगी मान्छे भन्दा कम आफूलाई नठानु। यदि हामीले बायोलोजिकली हेर्ने हो भने वी आर मोर स्ट्रङ्गर देन मेन, र उसले आफूलाई चाहिँ सधैँ म आइएम मोर स्ट्रङ्गर, आइएम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
4: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप शुरूमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
5: यसै क्रममा विक्रम सम्वत 2060 साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरूष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरूष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधि गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्मदा थापा:
18: समान अवसर र कार्य वातावरणले चाहिँ पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले असर त पार्छ नै होइन। अब हामीले जाहिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति त प्रोफेसनल्ली चाहिँ एज अ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो। प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा, संस्थागत अवसर हुन्छ जस्तो पोलिसी नियम कानुनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ। त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो। राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो। मेल र फिमेलमा कुनै पनि त्यसको थिएन, संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन। त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला।
19: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो। सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्वत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानूनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले। विक्रम सम्वत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो।
5: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्। पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ। यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ। भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी:
20: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 नियम 5 रहेको समावेशी तर्फको 20% कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ। साथै महिलालाई खुल्ला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन। बरु पुरूषको तुलनामा महिलाले अझ बढी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ। जस्तै पुरूषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन। सैनिक सेवा अन्य सेवाभन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ। महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरूषको तुलनामा केही लचिलो छ। जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरूमा नेपाली सेना महिलाको लागि लचक रहे।
19: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ।
5: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछड़िएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ। यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ। जब सबै लैंगिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानूनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्राड सहायक रथी श्री इभिता राणा।
21: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाफदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ। सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानूनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यवहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समयानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
19: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढ़ाएका छन्। यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिशनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्। नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ।
0: पहिला सबैले गाह्रो हुन्छ, लडाई हुन्छ, केटीहरूलाई बस्न सबै अवस्थामा गाह्रो होला भन्ने यस्तो कुरा गरेको थियो, तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम फेरि पहिलो पटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो। हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो। हाम्रो महिलाहरूले लेब्नन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त केटीहरूको अवस्था अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो, त्यस कारणले महिला र बाल बालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने धर्मले गर्दा नै उहाँहरूलाई केटाहरूसँग त्यति खुल्न बोल्न अप्ठ्यारो हुने हुँदा उहाँहरू चाहिँ एकदमै आफ्नै दिदी बहिनी जस्तो सबै मनको कुरा खोल्ने समस्या भन्ने, र हाम्रो यो जुन सेवा हामीले प्रवाह गर्थ्यौँ त्यो चाहिँ 24 घण्टा हुन्थ्यो। राति जस्तो स्कर्पियन बाइट भयो यस्तो पनि केही भयो भने उहाँ आउनुहुन्थ्यो, बिरामी जति आउनुहुन्थ्यो उहाँहरूको चाहिँ इमोसनल पार्ट चाहिँ धेरै थियो, त्यो कुरा सेयर गरेर एकदमै सहज हुन्थ्यो र आफ्नोपन उहाँहरूलाई फिल भयो, एकदम सिक्योर भएको जस्तो फिल भयो भन्ने चाहिँ हामीले अनुभव गर्यो।
5: डाक्टर केसीले जस्तै आज थुप्रै नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको भूमिकामा रही सेवा गरिसकेका छन्। आजकै कुरा गर्ने हो भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत, 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्र संघको कंगो मिशनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसर प्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
1: फिल गरेको थिएँ, त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। यो नेपालको मात्र होइन, यो 7 कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र अब इन्डियाले पनि, म त 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन फिमेल अब्जर्भर, अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अफिसर्सहरूलाई कन्टिन्युटी दिन थाल्यो। मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो, त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने, अनि फेरि इभनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन। त्यति मात्रै होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिला बाल बालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुर्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ, आफू पनि एकदमै इन्भल्भ भएको थिएँ।
19: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बाल बालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ।
5: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरूषसरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै आएका छन्। त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमाण्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल। उहाँले वीरेन्द्र अस्पतालको कमाण्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
22: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य
2: सेवाको एउटा मुटु नै हो। यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भन्ने राम्ररी बुझेको छु। यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क, अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु। र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल, स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढ़िरहेको छु। साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ। चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था, यो सम्पूर्ण टिमको समर्पण, नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ। नेपाली सेनाले मलाई यो महत्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ। यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी, आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु।
19: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन्। यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ।
3: म कराटेको चाहिँ काटा इभेन्टमा छु अहिले। सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ। अब मेहनत पुगी गरियो भने, राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ। नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन, त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ। नेपालमा फर्स्ट हुनुपर्छ, जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ। अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ, अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा दुई टाइम ट्रेनिङ गर्छु, त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु, पढ्छु, आफ्नो कामहरू गर्छु। दुःख गरेर आएको त कोही पनि हुँदैन, सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउन लागि। अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस्, तर राइट तरिकाको दुःख गर्नुहोस् कि। मान्छेहरूले दुःख यति धेरै गर्छ कि, तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन। त्यही भएर मेहनत चाहिँ गर्नुहोस्, मेहनतका साथ साथ टाइममा सुत्ने, टाइममा खाने, टाइममा उठ्ने, साथसाथै एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ।
5: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घड़ीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो। कोविड 19 को महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो। यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल। यो काम गर्दै आउनु भएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ,
22: तालिममा जुन हामीले फिल गर्छौ त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ। रियल सिनारियोमा पनि तिमीहरूले यो कामहरू गर्नुपर्छ, गर्न सक्छौ भन्ने एउटा हौसला दिएर न त्यहाँ पठाउनुहुन्छ, हामी त्यही अनुसार काम गरि पनि राखेका छौँ। अहिलेसम्म चाहिँ एक्सप्लोसिभ भनेको त अलिकति त्यो ट्रेन्ड जानेको छौँ। हिजोको दिनमा यस्तै आइडी भेटेको थियो, आज पनि त्यही छ भनेर भन्नै सकिँदैन। त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ, अब हामीलाई पनि त्यस्तो फिल हुन्छ। तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ क्या। र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले, म लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन र फिल्डमा पनि मैले त देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ। त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ।
19: सैनिक सेवाका सबै क्षेत्रमा पुरूष तरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन्। विशेषत चुनौतीपूर्ण पेशाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन्। यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली।
23: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो। हामीले थाहा पाउँदा धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने, पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला पकाउनु गरेको छ। अर्को भनेको चाहिँ त्यो सैनिक संगठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ। अब सैनिक संगठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ, त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नु भएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू, त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ। अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ।
5: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक संगठनलाई समेत समावेशी र बलियो बनाएको छ। तसर्थ इतिहासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852286646।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खाँदबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथिभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू:
2: दाँत नदुखाइ खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
0: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथिभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू:
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 9842226667।
3: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू: 029560400 र 9852276131। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सम्फुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901555।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
8: साथै 9852

0: रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: प्रतिशत भन्दा धेरैले घट्यो इरान युद्धमा 18 जना अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक
6: र कावा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित
7: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333 493-555
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
11: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
5: नेपाल दर्पणमा अब खबरको सिलसिला सुनसरीको देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ देवानगंजमा गैराती 2 समूहबीच भएको झडप र त्यस क्रममा एकजनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो भेलामा राजनीतिक दल धार्मिक आस्थाका व्यक्ति जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ यस्तै सर्लाहीमा पनि प्रदर्शनहरू भएका छन् सुनसरीको घटनाको स्वतन्त्र छानबिनका लागि राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराएको छ अन्य विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन् सुनसरीमा भएको 2 समूहबीचको झडपबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपाय सहित सुझाव पेश गर्न गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरिसकेको छ बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ
6: यसैबीच गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ घिमिरे मन्त्रीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अरियाललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाएर थेवेको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाण्डुमा कार्यरत डीएसपी मदन थापालाई नाथलाई पठाएको छ।
5: यसैबीच देवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू र सेना परिचालनकै बीच आज प्रदर्शन झनै उग्र बनेको छ। कर्फ्यू आदेश उल्लंघन गर्दै सड़कमा निस्किएका प्रदर्शनकारीहरूले देवानगंज र सदरमुकाम इनरुवाका विभिन्न ठाउँमा तोड़फोड़ आगजनी र भौतिक आक्रमण गरेका छन्। पूर्व पश्चिम राजमार्ग अवरूद्ध हुनुका साथै सर्वसाधारण र व्यापारी त्रसित बनेका छन्। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पोल मा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेशका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिका तनाव देखिएका थिए। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसंख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ।
6: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपील गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीको प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनापछि घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
5: सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेम राज सिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
6: लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो निर्णयले लोकसेवा आयोग जस्तै संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनीहरूको दावी छ। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको भनाई छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारी मध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो।
5: पहिरो पन्छाएपछि नारायणगढ़ मुगलिन सड़क दुईतर्फी सञ्चालनमा आएको छ। बिहान चितवनको 17 किलो र सिमलताल नजिक पहिरो खसेपछि अवरूद्ध बनेको सड़क दिउँसो 3:15 बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। यस्तै बाढ़ी र पहिरोको कारण देशका धेरै ठाउँमा सड़कहरू अवरूद्ध भएका छन्। दोलखाको लामा बगर रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रोबेसी सड़क, स्याङजाको बेनी जोमसोम सड़क, रोल्पाको चौरही थवाङ शहीद राजमार्ग, पाल्पाको सिद्धार्थ राजमार्ग, रूकुम पश्चिमको भेरी करिडोर तथा मुगुको नागमा गमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध बनेका छन्। दोलखामा भने वैकल्पिक मार्गबाट गाड़ी आवागमन भइरहेको प्रहरीले जनाएको छ। बागलुङको कालीगण्डकी करिडोर सड़क एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै दैलेखमा 36.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नागढुङ्गा सुरुङ सञ्चालन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: एनबीएल सर्वसुलभ आवास कर्जा
14: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
14: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
13: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
14: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
13: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संहिता अप्नाउन सर्वपक्षीय अपील, सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन, सुनसरीका प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो, सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार लगायतका खबर प्रस्तुत गरे।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग, नागढुङ्गा सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। 2076 साल कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरुङ मार्गको निर्माण थालिएको थियो। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा टोरूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाण्डुको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाईओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो आयोजना सम्पन्न भएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। न्यूनतम 60 रूपियाँदेखि अधिकतम 600 रूपियाँसम्म तोकिएको छ। दुई पाङ्रे गाड़ीले भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खानेपानी र सड़कतर्फ गरी 737 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेका छन्। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अन्य गाडीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन कहिलेदेखि हुन्छ भनेर साथी कृष्ण शर्माले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाललाई सोध्नु भएको छ।
17: केही समय चाहिँ आपतकालीन सवारी साधनहरू एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्। केही समय त्यो भइसकेपछि हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि ओपन गर्छौँ। त्यो बीचमा चाहिँ हाम्रो जडान भएका इलेक्ट्रोमेकानिकल इक्विपमेन्टहरू सेफ्टीका इक्विपमेन्टहरूको चाहिँ परीक्षण कार्य अगाडि बढ्नेछ। त्यसपछि चाहिँ हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि त्यहाँबाट प्रवेश गराउँछौँ। सुरुमा आपतकालीन सवारी साधनहरू, त्यसपछि साना सवारी साधन, त्यसपछि ठूला सवारी साधनहरूलाई ठ्याक्कै यही मितिबाट यसरी गर्ने भन्दा पनि त्यो हाम्रो भित्रपट्टिका सिस्टमहरूको चाहिँ कम्प्लायन्सहरू, टेस्टहरू, फङ्सनिङ राम्ररी, ट्राफिक आवागमनमा समस्या भएको छ कि छैन भन्ने कुराको चाहिँ यकिन गरेर हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई ओपन गर्छौँ।
18: सुरुङ मार्गमा कस्तालाई चाहिँ अनुमति छैन त?
17: यातायात व्यवस्था विभागबाट नागडुङ्गा सुरुङ मार्गभित्र आवागमन व्यवस्थापन सम्बन्धी एउटा निर्देशिका जारी भएको छ। यसले चाहिँ कस्ता सवारी साधनहरूलाई निषेध गर्ने भनेर स्पष्ट रूपमा स्वीकृत भइसकेको अवस्था। पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, हार्मफुल केमिकल बोकेका सवारी साधनहरू, अनि दुई पाङ्रे, तीन पाङ्रे, ओभर साइज, ओभर वेट यस्ता सवारी साधनहरू चाहिँ सुरुङ मार्गबाट प्रवेश पाउँदैनन्। अन्य सवारी साधनहरू, ती चार पाङ्रे सवारी साधनहरू चाहिँ सबै प्रवेश पाउँछन्। यो चाहिँ परीक्षण अवधि सम्पन्न भइसकेपछि गरिन्छ।
18: अब यो कुनै चालकले सुरुङ मार्ग प्रयोग गर्न चाहँदैनन् र उनीहरूले चाहिँ पुरानै सड़क प्रयोग गर्ने इच्छा राख्छन् भने के हुन्छ त्यस्तो सवालमा?
17: पक्कै पनि नेपाल सरकारबाट सुरुङ मार्ग प्रवेश गर्दाखेरि टोल दस्तुर तोकिएको छ। परीक्षण अवधि सम्पन्न भइसकेपछि प्रवेश गर्न चाहने सवारी साधनहरूले चाहिँ तोकिएको दस्तुर तिरेर मात्र सुरुङ मार्ग प्रयोग गर्न पाउनुहुन्छ। अब कुनै सवारी साधनले चाहिँ सुरुङ मार्ग प्रयोग गर्दैन, म माथिको बाटोबाटै, चाबीको बाटोबाटै प्रयोग गर्छु भन्नु भने त्यो उहाँहरूको इच्छा हो। त्यसमा चाहिँ कुनै रोकटोक छैन।
18: अनुमति प्राप्त सवारी साधनहरू छन् तिनीहरूका लागि शुल्क पनि निर्धारण गरिएको छ, तर तिर्ने व्यवस्था के कस्तो छ प्रश्न पारिदिनुहोस् न।
17: यसमा मुख्यतः हामीले तीनटा मेकानिजमबाट अहिले टोल दस्तुर लिने गरेर तयारी गरिरहेका छौँ। एउटा क्यास नै भइहाल्यो, त्यसपछि क्यूआर कोड बेस्ड मेकानिजम पनि छ केही समयको लागि, र अल्टिमेटली चाहिँ अब हामीले यो आरएफआईडी बेस्ड गाडीको सिसामा एउटा ट्याग टाँसे, त्यो ट्याग चाहिँ ब्याङ्क खातासँग आबद्ध हुन्छ र हरेकचोटि सुरुङ मार्ग प्रयोग गर्दाखेरि अटोमेटिक रूपमा त्यो कार्डबाट चाहिँ ब्याङ्क खातामा जडान भएको त्यो एसोसिएटेड ब्याङ्क खाताबाट चाहिँ पैसा पठाउँछ। त्यसरी तयारी गरिरहेका छौँ। यो अल्टिमेटली सबै सवारी साधनहरूले चाहिँ यो आरएफआईडी बेस्ड ट्यागमै जानुहुन्छ भन्ने हाम्रो तयारी हो। तर सुरुको अवधिमा सबैलाई फेसिलिटेट गर्नको लागि चाहिँ म्यानुअल पेमेन्ट, क्यास पेमेन्ट पनि हामीले लिने गरेर तयारी गरिरहेका छौँ।
18: सुरुङ मार्ग प्रयोग गर्दा चालकले ध्यान दिनुपर्ने कुराहरू के के छन्?
17: मुख्य हाम्रो सुरुङ मार्ग ओभरटेक छ, लाइट अनिवार्य लिएर जानुपर्ने अनिवार्य गरिएको छ। सवारीको सीमा पनि अधिकतम 60 किमी प्रति घण्टा तय गरिएको छ। यद्यपि यो परीक्षण अवधिमा हामीले केही घटाउने गरेर 30-40 किमी प्रति घण्टा गर्ने गरेर तयारी गरिरहेका छौँ। अधिकतम 60 किमी प्रति घण्टा छ। अन्य ओभरटेकिङ गर्न नहुने, रोक्न नहुने यी विषयहरू छन् चालकले अप्नाउनु पर्ने सावधानीहरू।
18: कहिलेकाहीँ जस्तो अपवादमा सुरुङभित्रै सवारी बिग्रिने अवस्था सिर्जना भएर त्यस्तो स्थिति बन्यो भने के हुन्छ?
17: मुख्य यसमा चाहिँ हाम्रो सुरुङ मार्ग सञ्चालन मर्मत कार्यको लागि चाहिँ 5 वर्ष एकजना सेवा प्रदायक कम्पनी चाहिँ छनौट हुनु भएको छ। उहाँहरू फिल्डमा मोबिलाइज भइसक्नु भएको छ। उहाँहरूले सुरुङ मार्गमा सवारी साधनहरू त्यसरी रोकियो बिग्रियो भने चाहिँ इमिडिएटली त्यसलाई चाहिँ रेस्क्यू गरेर तानेर बाहिरपट्टि ल्याएर सुरक्षित रूपमा चाहिँ राख्ने म्यान पावरहरू र तान्ने टोइङ भेहिकलहरू चाहिँ स्ट्यान्डबाय नै हुन्छ। पोर्टलबाट चाहिँ उहाँहरूले 5-10 मिनट भित्रमा त्यस्तो रोकिएको सवारी साधन रोकिएपछि 10 मिनट भित्रमा बाहिर ल्याइहाल्नुहुन्छ। त्यसरी तयारी भइरहेको छ।
5: उहाँहुन्थ्यो नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजनी नेपाल। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा यसको प्रभाव अहिले देखिएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति नै ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग रहेका छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग छन्।
6: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 33.28 अंकले घटेर 2,701.1 3.2 बिन्दुमा छरेको छ। आज बैंक र म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 334 कम्पनीको शेयर बढ़ेकामा 36 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सोसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 6.26 अर्ब कारोबार भएकोमा आज 360 कम्पनीका 1.39 करोड़ कित्ता शेयर 6.08 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: नेपालमा आँपको उत्पादन क्षेत्रफल र उत्पादकत्व लगातार बढ़दै गए पनि उपभोक्ताहरूले तिर्ने मूल्य भने घट्नुको सट्टा बढ़िरहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष 2078-79 नेपालमा 4,98,859 टन आँप उत्पादन भएको थियो। आर्थिक वर्ष 2081-82 अर्थात गएको आर्थिक वर्ष बढ़ेर 5,05,137 टन पुगेको आँपको उत्पादन गत आर्थिक वर्ष अझै बढ़ेको र एकिन विवरण आइ नसकेको केन्द्रले जनाएको छ। स्वदेशी उत्पादन बाहेक भारत र चीनबाट समेत करोड़ौं मूल्यको आँप आयात हुने तर उत्पादनसँगै भाव पनि बढ़िरहेको छ। प्रतिकूल मौसम, ढुवानी र प्याकेजिङ खर्चमा भएको वृद्धि तथा बिचौलियाका कारण मूल्य नघटेको व्यापारीहरू बताउँछन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह र दशहरी जातको आँपको थोक मूल्य प्रति किलो न्यूनतम 180 देखि अधिकतम 200 रूपियाँसम्म रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
19: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाको प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ।
5: सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको रयाली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर र एमफिल तहका परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको छ। सार्वजनिक सूचना अनुसार परीक्षार्थीले हरेक दिन अनिवार्य रूपमा प्रवेश साथमा ल्याउनु पर्ने छ भने तोकिएको रोल नम्बर अनुसारको सीटमा मात्र बस्न पाइनेछ। परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र परीक्षा भवन बाहिर निस्किन पाइने छैन। परीक्षा भवनभित्र मोबाइल, स्मार्ट वाच सहितका सबै इलेक्ट्रोनिक उपकरण, चिट र पुस्तक लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षामा अवरोध पुर्याउनेलाई विश्वविद्यालय नियमावली अनुसार परीक्षा रद्द गर्ने र निश्चित अवधिसम्म परीक्षा दिन रोक लगाउने चुनौती दिइएको छ। गएको शुक्रबार परीक्षा शुरू भएको केही मिनटमै व्हाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरेपछि महाशाखाले सूचना निकालेर आचार संहिताबारे जानकारी गराएको हो।
5: आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 8 बजीसम्म 4 वटै ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। आज पशुपति सहित देशभरका शिवालयहरूमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
6: काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना चौक सड़कमा आज बिहान स्कूटर र मिनी ट्रक ठोकिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षीय दीपक नेपाल र स्कूटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षीय सुभद्रा कुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनडबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले इरानमाथि गर्दै आएको आक्रमण रोकिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रूड तेलको भाव 5% भन्दा धेरैले घटेर प्रति ब्यारेल $91 आसपासमा झरेको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि क्षेत्रीय देशहरूमाथिको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। यसबाट युद्ध विराम कायम हुने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशासँगै धेरैजसो एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। अहिले चीनको पहलमा पाकिस्तानले दुवै देशबीच शान्तिवार्ता गराएको गराउन प्रयास गरिरहेको खबर छ। यसैबीच इरानसँगको युद्धमा अहिलेसम्म 18 जना अमेरिकी सैनिकको ज्यान गएको छ भने 624 जना घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार गएको फेब्रुअरी 28 शुरू भएको एपिक फ्यूरी र जुलाई महिनामा पुनः शुरू भएको सैन्य अभियानका क्रममा यी क्षति भएका हुन्। गएको जुलाई 7 हर्मुज जलमार्गमा व्यापारिक पाइन जहाजमाथि इरानले आक्रमण गरेपछि दुई देशबीच पुनः तनाव चुलिएको थियो। अमेरिकाले आक्रमण रोकेपछि अहिले खाड़ी क्षेत्रको तेल उद्योग र पानी जहाज आवत जावतले भने केही राहत पाएका छन्।
6: नेपाल दर्पणमा अब केही खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अंक सहित तालिकाको पुछारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 हुनेछ।
5: आईसीसी क्रिकेट विश्वकप लीग 2 नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेदरल्याण्डसको उट्रेसमा अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 47 एक बलको खेल सकिँदा 4 विकेट गुमाएर 190 रन बनाएको छ। अहिले चलिरहेको श्रृंखलामा नेपाल र नामिबिया दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो। यो श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि बुधबार नेदरल्याण्डसँग खेल्नेछ। लीग टूको तालिकामा नेपाल र नामिबिया दुवैले 30 24 अंक जोडेका छन्। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 7 स्थानमा छ। नेदरल्याण्ड 30 खेलमा 36 अंक सहित तेस्रो स्थानमा छ।
6: र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व संस्था र विश्वकपबारे घृणा र गलत हल्ला फैलाउनु यसको साटो ध्यान गर्न प्रार्थना गर्न वा फुटबल हेर्न आलोचकहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्ट मार्फत विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष इन्फान्टिनोले कलम कापी र स्क्रीनको पछाडि बसेकाहरूलाई सम्बोधन गर्दै उनीहरू घृणाको बिउ रोप्न व्यस्त रहँदा फिफाले भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन गरिरहेको बताउनु भएको छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई
0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
11: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
10: ध्यान दिनै पर्ने कुरा।
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 घाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
13: This is Radio Sankhuasabha 95.5 MHz.

दुई समूहको झडपपछि सुनसरीका विभिन्न स्थानमा लगाइएको कर्फ्यू यथावत, सामाजिक सद्भाव कायम राख्न मानवाधिकार आयोगको आग्रह। नेपाली गीत संगीतमा पछिल्लो समय भ्यूज भाइरल र बजारको प्रतिस्पर्धा, सस्तो लोकप्रियताको होडले सृजनात्मक स्वतन्त्रता र सामाजिक जिम्मेवारी बीचको बहस तीव्र। भारतको कक्रोच जनता पार्टीद्वारा देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न माग। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका खेलमा जितविहीन, अन्तिम खेलमा उज्बेकिस्तानसँग पराजित।

0: promozione. LG le ayo, naya LG Essential Series. Aba kifayati mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
3: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। दुई सम्भावित झडा भएपछि प्रशासनले अति संवेदनशील क्षेत्र पहिचान गरी विभिन्न पाँच स्थानमा कर्फ्यू लगाएको हो। आज बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि 5 मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यू लगाइएको हो। आदेश अनुसार हरिनगर, भोटाहा, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रका तोकेका 4 किल्लाभित्र कुनै पनि व्यक्तिले आवाजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउनेछन्। यसैबीच घटनाको छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायसित सुझाव पेश गर्न गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। आज बिहान गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।
2: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीमा दुई समूहबीच भएको झडप घटनापछि उत्पन्न परिस्थितिमा सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन राजनैतिक दल, नागरिक समाज, मानवाधिकार कर्मी एवं सर्वसाधारणलाई आग्रह गरेका छन्। आयोगले मृतकका परिवारलाई राहत दिलाउन सरकारलाई निर्देशन समेत दिएको छ। घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई भनेको छ।
3: यसैबीच गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवा सभाका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अधियारलाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एएसपी केशव थेबेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेबेको स्थानमा सो विमानस्थलमा कार्यरत एएसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।
2: समाजका पीड़ा, प्रेम, संघर्ष र परिवर्तनका कथा सुनाउनु पर्ने नेपाली गीत संगीत अहिले धेरैजसो भ्यूज, भाइरल र बजारको प्रतिस्पर्धामा छन्। दोहोरो अर्थ लाग्ने शब्द, उत्तेजक प्रस्तुति र सस्तो लोकप्रियताको होडले सृजनात्मक स्वतन्त्रता र सामाजिक जिम्मेवारी बीचको बहसलाई तीव्र बनाएको छ। कान्तिपुर कर्मी आरती पौडेलले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: केही दिन अघि मात्रै दुर्गेश थापाको मास्टरनी गीत सार्वजनिक भए लगत्तै लाखौं दर्शक माझ पुग्यो। यसमा प्रयुक्त पात्र र विअर्थीय शब्दले आलोचना बढ्दै गयो, सामाजिक सञ्जाल पक्ष र विपक्षमा विभक्त भयो। यतिसम्म नेपाल शिक्षक संघले शिक्षिकाको मर्यादामाथि चोट पुर्याएको भन्दै विज्ञप्ति नै जारी गर्नु पर्यो। गीतलाई लिएर धेरै विवाद आएपछि दुर्गेशले दर्शक सामु माफी माग्दै सो भिडियो आफ्नो युट्युब च्यानलबाट हटाए। तर टिकटक फेसबुक प्रयोगकर्ताहरू भने यही गीतमा टिकटक रिल्स बनाइरहेका देखिन्छन्। यो त प्रतिनिधि गीत मात्रै हो। पछिल्ला वर्ष नेपाली गीत संगीतमा समाज र परिवारले पचाउन नसक्ने यस्ता अनेक गीत नै भाइरल बन्ने प्रवृत्ति बढ्दो छ। गायिका लोचन भट्टराई अहिलेका केही गीत बजारमुखी र छिटो लोकप्रियता कमाउने उद्देश्यले बनाउने गरिएको बताउँछिन्। क्षणिक सफलता कमाउने निहुमा जस्ता पनि सृजना हुन थालेको उनलाई लाग्छ। समाजमा परिवर्तन गर्न सक्ने क्षमता कलाकारमा हुने उनको बुझाइ छ। संगीत कर्मीहरूका अनुसार यस्तो प्रवृत्ति कुनै एक कलाकार वा एउटा गीतमा सीमित छैन। डिजिटल प्लेटफर्ममा छोटो समयमै धेरै दर्शक तान्ने प्रतिस्पर्धाले गीतको शब्द प्रस्तुति र विषयवस्तुमै परिवर्तन लोकप्रियतामा मात्र सीमित नरही समाज र नयाँ पुस्ताको सोचमा समेत पर्ने चिन्ता बढ्दै गएको छ। गीत संगीतले दिएको सन्देशले आउँदो पुस्ताका लागि ठूलो महत्व राख्ने गायक कुलेन्द्र विश्वकर्मा बताउँछन्। दोहोरो अर्थ लाग्ने गीतलाई प्राथमिकता नदिन र प्रचारमा सहयोग नपुर्याउन हरेक मान्छे आफै सचेत हुनुपर्ने उनी बताउँछन्। गीत सृजना गर्दा समाजमा त्यसले पार्ने प्रभावदेखि लिएर धेरै कुराको ख्याल गर्नुपर्ने उनी बताउँछन्। गीत संगीत परिवारका सबै सदस्य बसेर आनन्द लिन सक्ने माध्यम भएको कारण सर्जकले उमेर समूहले सहज रूपमा हेर्न सुन्न र स्वीकार गर्न सक्ने विषयवस्तु र भाषा प्रयोग गर्नुपर्ने उनी बताउँछन्। गीतको भाषामाथिको बहससँगै त्यसले समाजमा निर्माण गर्ने दृष्टिकोण बारे पनि प्रश्न उठ्न थालेका छन्। विशेष गरी महिलाको प्रस्तुति, लैंगिक भूमिकाको चित्रण र दोहोरो मापदण्डबारे अधिकार कर्मीहरूले लामो समयदेखि आवाज उठाउँदै आएका छन्। पितृसत्तात्मक सोच अहिलेका गीतहरूमा बढ़ी देखिन थालेको महिला अधिकार कर्मी रीता शाहको टिप्पणी छ। गीत संगीतमा पनि महिला र पुरूषमा दोहोरो मापदण्ड लाग्ने गरेको उनको भनाई छ। अहिले प्राय गीत संगीतमा सृजनात्मक अभिव्यक्ति भन्दा पनि बजारमुखी र महिलालाई वस्तुकरण गर्दै जाने प्रवृत्ति देखिएको उनले बताइन्। कुनै गीत बारम्बार सुन्दा त्यसका सन्देश सामान्य लाग्न थाल्ने र त्यसले समाजमा हिंसा तथा असमानतालाई पनि सामान्यीकरण गर्ने जोखिम हुने उनको भनाई छ। महिलालाई

0: सरकार समक्ष धेरै पटक गएको उनी सुनाउँछिन्। समाजशास्त्रीहरू भने यो परिवर्तनलाई गीत संगीतको मात्र समस्या मान्दैनन्। उनीहरूका अनुसार संगीत समाजबाट अलग अस्तित्व होइन, समाज प्रविधि र बजारमा आएको परिवर्तनको प्रभाव गीतका विषय, भाषा र प्रस्तुतिमा स्वाभाविक रूपमा देखिन्छ। अहिलेका गीत संगीत क्षणिक मनोरञ्जनका माध्यम बनिरहेको बताउँछिन् त्रिभुवन विश्वविद्यालयकी समाजशास्त्री मेनुका केसी। नयाँ पुस्ता समाजलाई शब्दले कस्तो प्रभाव पार्छ भन्दा पनि सो केन्द्रित बन्दै गएको उनको बुझाइ छ। समाज जस्तो हुन्छ गीतले पनि त्यही समाजलाई प्रतिनिधित्व गर्छ भन्छिन् उनी। त्यसैले समाजले सहज रूपमा स्वीकार्न नसक्ने अपाच्य वा गलत सन्देश दिने विषयलाई मनोरञ्जनका नाममा सामान्य बनाउँदा त्यसले विशेष गरी नयाँ पुस्ताको भाषा, सोच र व्यवहारमा असर पार्न सक्ने उनको भनाइ छ। पछिल्ला वर्षमा विवादित बनेका गीतहरूको सूची हेर्दा यो बहस नयाँ होइन भन्ने देखिन्छ। फरक यति हो कि सामाजिक सञ्जालको विस्तारसँगै यस्ता गीत केही घण्टामै लाखौं दर्शक माझ पुग्छन् र त्यसको समर्थन तथा विरोध दुवै तीव्र रूपमा देखिन्छ। यसले सृजनात्मक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र बजारको प्रभाव बीचको बहसलाई थप जटिल बनाएको छ। मानव शास्त्री विष्णु अधिकारी अहिलेको व्यवस्थामा संगीत सृजना गर्नु भनेको पुँजीवादी उत्पादन चक्रमा एउटा वस्तु उत्पादन गर्नु रहेको टिप्पणी गर्छन्। संगीत पूर्ण रूपमा पृथक नभई हाम्रो समग्र सामाजिक व्यवस्थाकै एक अंश रहे पनि प्रत्येक व्यवस्थामा संगीत सृजनाको उद्देश्य र तरिका फरक हुने उनी बताउँछन्। पुँजीवादी मूल्यमा सचेतनात्मक गीतको चर्चा नहुने गरेको विडम्बनाप्रति उनी चिन्तित छन्। उनले भने सर्जक यही अर्थ राजनीतिक व्यवस्थाका उपज हुन्, तर समाजको स्वास्थ्यलाई हानि नपुर्याउने, सचेत बनाउने, आशावादी बनाउने संगीत राजनीतिक रूपमा सचेत सर्जकले मात्र सृजना गर्न सक्छ, तर पुँजीवादी मूल्यका मानकभित्र यी गीत नपर्न सक्छन्।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सांसदलाई स्वतीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सरकारले संघीय सांसदलाई स्वतीय सचिवको सुविधा दिने निर्णय गरेपछि त्यस विरूद्ध दायर भएको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। 2083 असार 30 गतेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वतीय सचिव राख्न दिने गरी निर्णय गरेको थियो। साउन 4 गते प्रकाशित नेपाल राजपत्रमा सूचना अनुसार सो सूचनालाई बदर माग गर्दै अधिवक्ता प्रेमराज सिल्वाले गत शुक्रबार निवेदन दिएका थिए। सो रिटमा सुनवाई गर्दै न्यायाधीश विनोद शर्मा र अखिल इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतको नाममा सोमबार कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले लिखित जवाबसहित अन्तरिम आदेशबारे हुने छलफलमा उपस्थित हुन सरकारलाई भनेको छ।
2: देशकै पहिलो व्यावसायिक सड़क सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ सञ्चालनमा आएको छ। काठमाण्डु प्रवेश र बाहिरिने यात्रालाई सहज बनाउने लक्ष्यसहित निर्माण गरिएको यो सुरुङले यात्राको समय घटाउने, ट्राफिक जाम कम गर्ने र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ।
1: सुरुङ मार्ग प्रवेश गर्ने काठमाण्डुतर्फको क्षेत्रमा एक कार्यक्रमका बीच सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायादा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका अकिहिको लगायतको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गरिएको हो। निर्माण शुरू भएको झण्डै 7 वर्षपछि सञ्चालनमा आएको सुरुङ मार्गको लम्बाई 2.688 किलोमिटर छ। यो सुरुङ मार्गले काठमाण्डुको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको क्षेत्रलाई जोडेको छ। सञ्चालनमा आएको सुरुङ मार्गमा आपतकालीन उद्धारका लागि छुट्टै इमर्जेन्सी सुरुङ पनि निर्माण गरिएको छ भने सार्वजनिक प्रयोगका लागि खुला गरिएको मुख्य सुरुङभित्र अत्याधुनिक भेन्टिलेशन, आगलागी नियन्त्रण प्रणाली, सीसीटीभी, मोबाइल नेटवर्क, आपतकालीन निकास र उद्धार सेवा जडान गरिएको छ। सुरुङ मार्गले काठमाण्डुभित्र नै र बाहिरिने समय घटाउनका लागि सहयोग पुग्ने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताए। उनले भने

0: डिस्टेन्स राख्ने उद्देश्य भनेको दुईवटा कुरा हुन्छ, एउटा भनेको छोटाउनको लागि, डिस्टेन्स छोटाउनको लागि, अर्को भनेको चाहिँ हामीले इम्पोर्ट गर्छौँ नि त फ्युलहरू, घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, टनेलबाट जाँदा फेरि लङ टर्ममा यसले भाइबिलिटी टेस्ट भन्ने हुन्छ। भाइबिलिटी भनेको सडकलाई एक किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल हामीले बनाउन सकिन्छ एउटा। अर्को भनेको पहिरोको जोखिम जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामीले टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ र अब दुईटै केसमा हामीले टनेलको प्र्याक्टिस हुन्छ।
1: करिब 28 अर्ब रुपियाँ लागतमा निर्माण भएको यो परियोजना नेपाल सरकार र जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा सम्पन्न भएको हो। शुरूआती समयमा निर्माण शुरू भएको 42 महिनामा सम्पन्न गर्ने सहमति भए पनि जापानी कम्पनीले COVID-19 प्राविधिक चुनौती र पहिरो व्यवस्थापनका कारण निर्धारित समयभन्दा ढिला गरी निर्माण सम्पन्न गरेको हो। सुरुङ सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन आर्ट जोइन्ट भेन्चरलाई दिइएको छ। यो कम्पनीले अबको 5 वर्षसम्म सञ्चालन, मरमत, ट्राफिक व्यवस्थापन, उद्धार सेवा र टोल संकलनको काम गर्नेछ। सुरंग मार्ग तत्कालका लागि परीक्षण कालमा चलाइनेछ। यो अवधिमा कुनै पनि शुल्क नलाग्ने सड़क विभागका महानिर्देशक विजय जैशी बताउँछन्। उनले भने
2: उद्घाटन समारोह सम्पन्न भए लगतै सुरुङ मार्गबाट आपतकालीन सेवाका सवारी साधनहरूको नियन्त्रित आवागमन प्रारम्भ गरिनेछ। केही समय परीक्षण सञ्चालन अवधि रहनेछ। उक्त अवधिमा अन्य सवारी साधनलाई समेत क्रमशः चरणबद्ध रूपमा प्रवेश गराई सुरुङको सुरक्षा प्रणाली, सञ्चालन व्यवस्था तथा आपतकालीन प्रतिकार्य प्रणालीको परीक्षण गरिनेछ। परीक्षण सञ्चालन अवधिभर सुरुङ प्रयोग गरे बापत कुनै टोल दस्तुर लिइने छैन। परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भई सुरुङ मार्ग नियमित रूपमा सञ्चालनमा आएपछि स्वीकृत दर अनुसार टोल दस्तुर संकलन प्रारम्भ गरिनेछ।
1: सुरुङ प्रयोग गर्न कार तथा भ्यानले काठमाडौँ प्रवेश गर्दा 65 र बाहिरिँदा 60 रूपियाँ टोल शुल्क तिर्नुपर्नेछ। मिनी बस तथा साना ट्रकका लागि 115 देखि 80 रूपियाँ, बस तथा ट्रकका लागि 200 देखि 260 रूपियाँ र हेभी ट्रकका लागि अधिकतम 600 रूपियाँसम्म शुल्क तोकिएको छ। यद्यपि मोटरसाइकल, साइकल, पैदल यात्री, तीन पाण्डे तथा पेट्रोलियम वा विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई सुरुङ मार्गको प्रयोग गर्न अनुमति दिइने छैन। सुरुङ सञ्चालनपछि काठमाडौँ प्रवेश र बाहिरिने यात्रा करिब 7 मिनटमै पूरा गर्न सकिनेछ। यसबाट नागढुङ्गाको लामो ट्राफिक जाम घट्ने, इन्धन बचत हुने, वायु प्रदूषण कम हुने तथा मालसामान ढुवानीमा सहजता हुने विश्वास गरिएको छ। सुरुङभित्र गाड़ी रोक्न, ओभरटेक गर्न वा निर्धारित गतिभन्दा बढ़ी मात्रामा चलाउन रोक लगाइएको छ भने सबै सवारीले हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने व्यवस्था गरिएको छ। तत्कालीन चन्द्रगिरी नगरपालिका 2 स्थित टाटु पाखामा कार्तिक 4 गते 2076 सालमा शिलान्यास गरेसँगै सुरुङ निर्माणको काम शुरू गरिएको थियो। समान रूपमा बचत रकम फिर्ता गर्न माग गर्दै सहकारी पीड़ितहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। सहकारी पीड़ित बचतकर्ता महासंघको नेतृत्वमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। सहकारी पीड़ितहरूले सरकारले साना र ठूला कमजोर बनाउन खोजेको आरोप लगाएका छन्। सहकारी केसले आन्दोलनकारी सहकारी पीड़ितहरूको बचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे। पटक पटक सरकारको सहकारी पीड़ितहरूको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। सहकारी पीड़ितसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गराउन आफूहरूले प्रदर्शन गर्नु परेको उनको भनाइ छ। सरकारले अहिले ठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ।

0: रेड बुल बबाल एनर्जी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। आन्तरिक राजस्व विभागले 2083 आषाढ़ महिनामा खपत भएको विद्युत सेवामा लाग्ने मूल्य अभिवृद्धि कर सम्बन्धमा देखिएको अन्यल हटाउन सार्वजनिक सूचना जारी गर्दै प्रश्न पारेको छ। विभागका अनुसार 2083ले मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी विद्युत सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई 5% र अन्य उपभोक्ताको हकमा 13% भ्याट लाग्ने व्यवस्था भएको छ। विभागको सूचनामा 2083 आषाढ़ 32 गतेसम्मको विद्युत खपतको बिल 2083 श्रावण 1 गते वा त्यसपछि प्राप्त भए पनि श्रावण 1 गते अघिको खपतमा आवश्यक वस्तुका रूपमा विद्युत शक्ति समावेश भएकाले त्यसको खपतमा भ्याट नलाग्ने उल्लेख गरिएको छ। तर श्रावण 1 गतेदेखिको बिजुली खपतमा न्यूनतम शुल्क वा डिमाण्ड चार्जमा पनि भ्याट लाग्ने विभागले प्रश्न पारेको छ।
0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स।

0: बीजेपी बीच भएको थियो। परीक्षामा प्रश्न पत्र चुहावट तथा विरूद्ध प्रदर्शन गर्दै आएको सीजेपीले असम, पश्चिम बंगाल, बिहार लगायत राज्यमा विद्यार्थीलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ। प्रतिस्पर्धात्मक परीक्षामा प्रश्न पत्र चुहावट र अन्य अनियमितता दोहोरिएको भन्दै विद्यार्थी तथा युवामा असन्तुष्टि बढ़िरहेका बेला शिक्षा मन्त्री प्रधानले राजीनामा दिएको दुई दिनपछि आन्दोलनकारी समूहको सोमाग आएको हो।
1: अमेरिकाले इरानमा बमबारी रोकेपछि ईरानले पनि अमेरिकामा आक्रमण स्थगित गर्ने जनाएको छ। अमेरिकाले आक्रमण नगरसम्म तेहरानले हमला नगर्ने एक वरिष्ठ ईरानी अधिकारीले बताएको हुन्। अमेरिकाले करिब दुई सातादेखि ईरानमा हमला स्थगित गरेपछि ईरानको सो प्रतिक्रिया आएको हो। यसैबीच ईरानले पनि अमेरिकी सैन्य क्षेत्रमा विगत दुई महिनादेखि हमला रोकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले हतियार भण्डारण रित्न लागेको चिन्ता व्यक्त गरेपछि तेहरानमाथि आक्रमण स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्सले भने राष्ट्रपति ट्रम्पले कूटनीतिलाई प्राथमिकतामा राख्दै युद्ध केही समयका लागि रोकेको बताएका छन्। यता तेहरानले भने अमेरिकाको पछिल्लो कदम युद्ध रोक्ने विषयमा आशावादी भन्दा पनि शंकास्पद रहेको टिप्पणी गरेको छ।
0: अब खेल प्रसंग। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नामिबियाले नेपाललाई 212 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको हो। नेपालले अहिले केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ। नेपाल जारी सिरिजका शुरूआती दुवै खेलमा पराजित भएको थियो।
1: नेपाल काभा पुरूष भलिबल च्याम्पियनशीप अन्तर्गत लीग चरणका खेलमा जितविहीन बनेको छ। पाकिस्तानको इस्लामाबादमा आज सम्पन्न लीगको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। नेपालमाथि उज्बेकिस्तानले 26-24, 25-20 र 25-22 को सेटमा जित हात पार्यो। नेपाल यसअघि बंगलादेश, कजाकस्तान, श्रीलंका र पाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले भोलि पाँचौं स्थानका लागि कजाकस्तानसँग खेल्नेछ। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष चार टोली सेमीफाइनलमा प्रवेश गर्छ।
0: र नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लीग आईएसएलको दोस्रो संस्करणका लागि कान्तिपुर टेलिभिजन आधिकारिक ब्रोडकास्टिङ पार्टनर भएको छ। प्रतियोगिता आगामी भदौ 22 देखि 28 गतेसम्म आयोजना हुँदैछ। आयोजक काठमाण्डु स्पोर्ट्स इभेन्ट्स ट्राली र कान्तिपुर मीडिया ग्रुप बीच भएको सम्झौतापछि प्रतियोगिताका सबै खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएका छन्। दोस्रो संस्करणलाई पहिलो भन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित दुवै पक्षबीच सहकार्य भएको आयोजकले जनाएको छ। सम्झौता पत्रमा काठमाण्डु स्पोर्ट्स इभेन्ट्स ट्रालीका प्रबन्धन निर्देशक ज्योति भण्डारी र कान्तिपुर मीडिया ग्रुपका बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका हुन्। जादा जादै मुख्य प्रसंग पुनः एकपटक। दुई समूहको झडपपछि सुनसरीका विभिन्न स्थानमा लगाइएको कर्फ्यू यथावत, सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह। नेपाली गीत संगीतमा पछिल्लो समय भ्यूज भाइरल र बजारको प्रतिस्पर्धा, सस्तो लोकप्रियताको होडले सृजनात्मक स्वतन्त्रता र सामाजिक जिम्मेवारी बीचको बहस तीव्र। भारतको कक्रोच जनता पार्टीद्वारा देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न माग। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका खेलमा जितविहीन, अन्तिम खेलमा उज्बेकिस्तानसँग पराजित। हवस्त, यिनै प्रसंगसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौं। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र पूजनी विदा हुन्छौं। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825261580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9919376775।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे महामार्गदर्शन जारी. रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने. आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह.
2: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ. अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला.
1: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा विदेशमा दक्ष कामदारको माग बढ़दो. विदेशी नै नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक. प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी.
3: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यसको बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ.
1: र विश्व चर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित.
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ. कुनै पनि विवादलाई हिंसामा होइन संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो. अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ. शान्ति समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो. अब खबर सन्तोषी रावलबाट.
5: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ. आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमति अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो. बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे.
6: सर्वदलीय सर्वपक्षीय एउटा संवाद शान्ति संवाद जस्तो भयो. यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन. अब त्यो घटनाक्रमको समीक्षा गरियो. यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेको चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति सद्भाव धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भूमिकामा चाहिँ अब केही सहमति भएको छ.
5: गैराती बुल बम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो. घटनामा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ. समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ. घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ. यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा 1 जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान शुरू गरेको छ. साथै सबै पक्षलाई सहमति अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ. आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ. यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संकुवा सभाका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाण्डुको चन्द्रागिरी नगरपालिका 2 टुटीपाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड 19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुंगा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
7: घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, कमेन्टबाट जाँदा फेरि लङ टर्ममा अहिले हाम्रो भायबिलिटी टेस्ट भन्ने हुन्छ। भायबिलिटी भनेको यदि 5 किलोमिटरको सड़कलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामीले टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
5: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी, आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएमसँग बताउनुभयो।
3: हामी बजारमा देख्छौँ सोकडा, त्यस्तै गरेर हामी त्यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्सहरू, ड्रिङ्क्स भन्दा इनर्जी ड्रिङ्क, ती जस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिले सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ। निकासी पैसाले नियन्त्रण ऐन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अब त्यो कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सजाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
5: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अध्यक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। विशेष गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन, निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरूङले सीआईएमसँग बताउनुभयो।
8: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अदक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको

0: आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
1: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ, कहिले 160 ग्यास आउँछ। अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर पढाइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरे हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन, अब वर्तमानमा होला, कहीँनिर तपाईँको चाहिँ बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
2: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
3: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
2: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज

0: पुगेको थियो। कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ। समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाओ आदेश जारी गरेको छ। मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ। यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजीए आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो। अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ। कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
1: सरकारले स्वकीय भनेको सुविधा हो, अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ। अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ, त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ। यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो, तर गर्न सक्दैन भन्ने होइन। खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने, तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ। अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो। दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ, त्यसका बारेमा सरकारले जवाब दिने हो।
2: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ।
1: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन, किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ। उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ, जनताका चाहिँ काम गर्दाखेरि त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ। मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी, घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदै नदिने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरो औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानून अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानूनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बाल बालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
3: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन, अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
0: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लील प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
3: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव सहितको एउटा सानो टिममा पनि हामीले छलफल गर्यौं, हामीले प्रस्तुतिकरण गर्यौं, जुन डाटाको हामीले स्थानीय तह, नगरपालिका, जिल्लाको सम्पूर्ण त्यो डाटा अहिले मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौँ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
7: स्वास्थ्य मन्त्रालयको
3: तर्फबाट परिपत्र
7: गर्यौं। त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
3: छलफलको निष्कर्षको आधारमा तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मध्य प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौँ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तीनटा जिल्ला, मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बालबालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10%को उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडाशीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
7: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
3: यो
7: समस्या नभएर हो कि खास
3: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन, अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
7: सुधारिएको
3: अवस्था छ, अन्यत्र अरू प्रदेशको तुलनामा सुधारिएको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मध्य प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
7: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
3: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौं, अलिक धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
7: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
3: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका

0: त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जो वर्गीकरण गरिन्छ, माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गर्दैमा छ, सबै प्रदेशमा दुईटा तिनटा कति ठाउँमा चारवटा पनि छ
1: पोषण पुनस्थापना केन्द्र,
0: पोषण पुनस्थापना केन्द्र, र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 बेडदेखि लिएर 12, 13, 14 बेडसम्मका उयोहरू छन् र त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण पुस्तापना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
2: सांसदलाई सोके सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाउ आदेश जारी। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने सरकारको दावी छ। विदेशमा दक्ष कामदारको माग बढ़दो छ। विदेशी नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक रहेका छन्। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी छ।
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा,
5: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार,
9: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98 615 39 444
11: र 0295 90 155।
12: मोर स्टाइल मोर डिजाइन, ठटाल टेलर्स।
13: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
13: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल,
14: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
13: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 163 55 553 र 98 423 18 049।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 0 29 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
21: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
22: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
23: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
24: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
25: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
26: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
25: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू
25: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
26: दाँत खोल्ने, दाँत सफा गर्ने,
25: दाँतको एक्सरे गर्ने,
26: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
25: झिक्न मिल्ने आरपीडी लगाइने,
26: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
25: बाङ्गो टिङ्गो दाँत मिलाइने,
26: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
25: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
26: सम्पर्क नम्बर 0295906667 र 9842022667।
19: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
27: किन र काका?
19: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
27: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
19: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
27: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
19: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
27: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
19: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
27: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
19: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
27: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
19: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संकुवा सभा।
27: प्रोपराइटर सुनु एन भीमका दाइली।
26: सम्पर्क 0291400084 र 98040485827।
0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: This is Radio Sonkhua Sabha 95.5 MHz.
1: तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र अस्साम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। का विश्व मामिला

0: संवाददाता अनवर्सन इथिराजन भन्छन् आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरू मध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियातले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेथले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई बेवास्ता गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिनाप्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन् र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राति दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाण्डु बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा सोङ्खो सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाए आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
2: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर अझै त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू प्रशासन भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
1: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनु हो
2: फाइन्डिङ नै सकेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोडबल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिइरहेका छौँ।
1: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने 9 सर्वसाधारण, नेपाल प्रहरीका 10 र सशस्त्र प्रहरीका 5 गरी 24 घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। खोसी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुललाई सोधेका छन्।
3: अब यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेड लगलाई फुकाएको हो। खासमा
4: पनि तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
3: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुझेपछिमा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
4: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
3: होइन, खेल खेलेकै होइन। यस पटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौ, हामी सपोर्ट गरौं, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौ भनेका थियौँ। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
4: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
3: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
4: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ, यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
3: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउने हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
4: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
3: हो? होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनीतिक रूपले पनि त पूर्वाग्रही देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त्यो वामपन्थीहरू मिले, सैद्धान्तिकहरू निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यता पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
4: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
3: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्दा पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न अधारो हुन्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
2: संचारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाई सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ.
2: सुनसरीमा कर्फ्यू एकको मृत्यु 21 घाइते. म्यादी प्रहरीको पोशाकमा अनियमितता भएको भन्दै छानबिन शुरू. राजसभामा मनोनयनका लागि बारेन पक्षले अझै दिएन नाम. मुलुक अब सुरुङ मार्गमा प्रवेश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको घरमै संग्रहालय शीर्षकको शुभ समाचार.
3: धनकुटा नगरपालिका छ स्थित सिरान बजारका मनोज नारायण श्रेष्ठले दुर्लभ वस्तु दस्तावेज र स्मृति ग्रन्थ लगायतका ऐतिहासिक वस्तु संकलन गर्दै आफ्नै घरमा संग्रहालय बनाउनु भएको छ. शहीद भीम नारायण श्रेष्ठका जेठा छोरा मनोज नारायण श्रेष्ठले स्थापना गरेको संग्रहालयमा धनकुटाको सामाजिक सांस्कृतिक राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेखका रूपमा रूपान्तरित गर्नुभएको हो. संग्रहालय पुग्ने जो कोहीले पुराना पुस्ताको जीवनशैली प्रविधि आन्दोलन र समाजको विकासक्रमलाई अझ नजिकबाट बुझ्न सक्छन् संग्रहालयमा राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइपदेखि चन्द्र शमशेरकालीन इँटासम्म रहेका छन्. त्यहाँ 2007 सालमा नेपाली कंग्रेसले राणा विरूद्ध सञ्चालन गरेको सशस्त्र आन्दोलनका समयमा श्रेष्ठका हजुरबुबाले तत्कालीन राजनीतिक कमिश्नर गिरिजा प्रसाद कोइरालालाई उपलब्ध गराएको बन्दुकको भरपाई समेत संग्रह गरिएको छ. यो संग्रहालय विद्यार्थी अनुसन्धानकर्ता र इतिहासका शोधार्थीका लागि अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको स्थानीय राजेश्वर श्रेष्ठले बताउनुभयो.
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा कुत्रिके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. दुई पक्ष युवा समूह बीचको विवादले उग्र रूप लिँदा सुनसरीको देवान कन्समा आइतबार राति प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सोमबार बिहानैदेखि स्थिति तनावग्रस्त बन्यो. स्थानीय प्रशासनले स्थिति नियन्त्रण बाहिर जान नदिन बिहान 7 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिए पनि त्यसको उल्लंघन गर्दै प्रदर्शनकारीले देवानगंज संगेन सुनसरीका इनरहुवा लौकही भोकराहा नरसिंह लगायत स्थानमा प्रदर्शन गरे. प्रहरीको गोली लागेर देवानगंजका उपालिका चारका 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो. सो घटनामा कम्तीमा 21 जना घाइते भएकोमा 2 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ. सुनसरी 2 का सांसद लाल विक्रम थापाले प्रहरीले युवालाई ताकी ताकी गोली हानेका कारण ठूलो क्षति भएको र त्यसले गर्दा प्रदर्शनकारी धेरै उत्तेजित भएको बताएका छन्। गोली नहानी स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था हुँदाहुँदै ताकी ताकी हान्नु चाहिँ गलत भयो उनले भनेका छन्। आइतबार रातिको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेर प्रदर्शन गर्दा उनीहरूले सर्वसाधारणको घर पसल र प्रहरी बीच तोडफोड गरे. यसरी उत्तेजित हुन थालेसँगै सोमबार अपरान्हदेखि ठूलो संख्यामा सेना परिचालन गरिएको छ. अहिले सेनाले देवानगंज क्षेत्रमा घरबाट कसैले पनि बाहिर ननिस्कन आह्वान गरेको छ. प्रदर्शनकारीले कप्तानगंज चोकमा बिहानैदेखि टायर बालेर नाराबाजी गरे. प्रदर्शनकारीले सोमबार बिहान एउटा फार्मेसी एउटा मोटरसाइकल मरमत गर्ने ग्यारेज र 3 वटा किराना पसलमा तोडफोड गरेको प्रहरीले जनाएको छ. प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि बाध्य भएर अन्तिम समयमा सेना परिचालन गरिएको सुनसरीका एसपी केशव थेवेले बताएका छन्. प्रदर्शनको क्रममा देवानगंज चारका 20 वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा एउटा समरी उनलाई नियन्त्रणमा लिएर टाउकोमा धारिलो हतियार प्रहार गरेको जनाइएको छ। आक्रमणबाट घाइते उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ। प्रदर्शनकारीले देवानगंजका उपालिका अगाडि एक सर्वसाधारणको घरमा आगजनी समेत गरिदिएका छन्। देवानगंजमा भएको घटनाको विरोधमा सदरमुकाम इनरुवामा पनि दिनभर प्रदर्शन भयो। प्रदर्शनकारीले इनरुवा बजारमा रहेको प्रहरीको भेट तोड़फोड़ गरेका छन्। उता लौकहीमा बिहानैदेखि भेला भएका प्रदर्शनकारीले सड़कमा टायर बालेर विरोध प्रदर्शन गरे। बोकरा नरसिंह उपालिका क्षेत्रका विभिन्न स्थानमा पनि प्रदर्शन भएको थियो। अनिश्चितकालीन कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भएको जनाइएको छ भने सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी समेत खोसिएको छ। सुनसरीमा कर्फ्यू एकजनाको मृत्यु 21 जना घाइते शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: मुलुक अब सुरुङ युगमा प्रवेश शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। लामो प्रतीक्षापछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। शिलान्यासको झण्डै 7 वर्षपछि सोमबार काठमाडौँ धादिङ जोड्ने सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायादा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाको उपस्थितिमा सुरुङको उद्घाटन गरियो। 60 वर्षीय कर्मचारी पूर्णबहादुर जोशीले रिबन काटेर उद्घाटन गर्नुभयो। उहाँ सुरुङ मार्ग निर्माणको शुरूआतदेखि नै कार्यरत कर्मचारी हो। कर्मचारीबाट रिबन काटिएपछि मन्त्री लम्सालले राजदूत मायादा तोरु र जाइका अध्यक्ष डाक्टर तानाका आकिहितोलाई गाड़ीमा राखेर कुदाउनु भएको थियो। सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास छ। मन्त्री लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको बताउनुभयो। अब देशैभर यातायात सहज बनाउन सुरुङ बन्दै जाने उहाँको भनाई छ। केही दिन सीमित गाड़ीले निशुल्क प्रयोग गर्न पाउने नागढुङ्गा सुरुङ मार्गमा पहिलो चरणमा अत्यावश्यक तथा आपतकालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत सुरक्षा निकायका आपतकालीन सवारीलाई मात्र प्रवेश दिइनेछ। कसलाई कति लाग्छ शुल्क? करिब 15 दिनसम्म सुरुङ मार्ग प्रयोग गर्न कुनै पनि शुल्क लिइने छैन। त्यसपछि शुल्क लिने विषयमा छलफल हुनेछ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्ने तोकिएको छ। त्यस्तै मिनी बस, मिनी टिपर ट्रकको प्रवेशका लागि 115 रूपियाँ, बाहिरिँदा 80 रूपियाँ तथा बस ट्रक सिंगल रियर एक्सललाई प्रति सवारी साधन प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गर्छौं। मन्त्री लम्साल उपशीर्षकमा यसँगै खबर छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गरिने बताउनु भएको छ। सुरुङ उद्घाटनपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले विगतलाई सम्मान गरेर आफूहरू अगाडि बढ़ने उहाँले बताउनुभयो। सुरुङ मार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ। हामीले विगतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ, एकदम इज्जत गर्छौं। केही कुरा मीडियामा आएको थियो, त्यस्तो होइन। उहाँले भन्नुभयो, यो टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको भएर त्यसलाई सुरक्षित सड़क विभागमा राखिएको रहेछ। पछि जेएनजी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हटाइएको रहेछ। मुलुक अब सुरुङ युगमा प्रवेश शीर्षकमा हिमालय टाइम्सले छापेको खबर हो यो।
2: सिद्धार्थ राजमार्गको बुटोल पाल्पा खण्डको माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई आगामी कार्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दावी आयोजक पक्षले गरे पनि अहिलेसम्म 70% मात्रै काम भएको छ। कार्य प्रगति हेर्दा पूर्व निर्धारित समयभित्रै आयोजना पूरा हुने र सुरुङ मार्ग सञ्चालनमा आउनेमा आशंका रहेको छ। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सकिएको आयोजनाले जनाएको छ। सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख नवराज वास्तुलाले भन्नाले 70% काम सकिएको र चीनबाट आउने उपकरण समयमै आएमा कार्तिकसम्म परीक्षण सञ्चालन गरिने बताएका छन्। अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। लाइनिङ अर्थात भुइँ भित्ता ढलानको काम अन्तिम चरणमा छ भने सुरुङ मार्गलाई सुरक्षित बनाउन अग्नि नियन्त्रक उपकरण, सीसीटीभी क्यामेरा, विद्युतीय बत्ती, भेन्टिलेशन जडान लगायत इलेक्ट्रोमेकानिकल काम गर्न पनि बाँकी रहेको छ। सिभिल संरचनाको काम सकिएको छ। इलेक्ट्रोमेकानिकल सम्बन्धी काम बाँकी रहेको आयोजना कार्यालयका प्रमुख वास्तोलाले बताएका छन्। वर्षाका कारण उत्तरी नाकाबाट चीनबाट आउनुपर्ने सामानमा भने ढिला भएको छ। कार्तिकमा सकिएला सेतु बाबा सुरुङ मार्ग शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: नेपाल प्रहरीको नेतृत्वमा पुगेपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा भावुक बन्दै प्रहरीको चुस्ता धान गोदामको पालेको भन्दा पनि कमसल रहेको गुनासो गरेका थिए। उनै कार्कीमाथि गत फागुनको चुनावमा म्यादी प्रहरीको पोशाक खरिदमा अनियमितता गरेको गम्भीर आरोप लागेको छ। त्यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको लेखा समितिले अध्ययन गरिरहेको छ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा 1,33,980 जना निर्वाचन प्रहरी म्यादी प्रहरीका लागि सरकारले पोशाक तथा बन्दोबस्तीका सामग्री खरिद गरेको थियो। निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि 2082 अनुसार उक्त सामग्री खरिदको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो, जसमा 60 करोड़ बराबरको अनियमितता भएको आरोप छ। सरकारको म्यादीको बन्दोबस्तीका सामान खरिदका लागि 1 अर्ब निकासा गरेको थियो। सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का भन्नुहुन्छ, म्यादी प्रहरी पोशाक खरिदमा अनियमितता सम्बन्धी उजुरीको अध्ययन भइरहेको छ। उजुरीको प्रकृति हेरेर प्राथमिकताका साथ छलफल गर्ने र बदमाशी देखिए कड़ाईका साथ निर्णय लिने तयारीमा छौं। यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेपाने भन्नुहुन्छ, निवेदनका सन्दर्भमा छुट्टै अनुसन्धान अधिकृतले अनुसन्धान गर्ने व्यवस्था छ। अफिस अटोमेशन सिस्टममा भएकाले एकैचोटि मुद्दा दायर भएपछि मात्रै थाहा हुन्छ। म्यादी प्रहरीको पोशाकमा अनियमितता, छानबिन गर्दै अख्तियार र लेखा समिति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: महाधिवेशनको 1 महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता पालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि राष्ट्रपति सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने भएका छन्। महाधिवेशन स्तरमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउनेसम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले बुधबारका लागि केन्द्रीय बैठक बोलाएका छन्। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख छ। राष्ट्रपति विधानले 51 जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ। मनोनयन गरिने नामहरू सभापतिले केन्द्रीय समितिमा राखेर अनुमोदन गर्नुपर्ने व्यवस्था राष्ट्रपतिको विधानमा छ। सभापति लामिछाने पक्ष र प्रधानमन्त्री शाह पक्ष बीच कुरा मिल्न नसकेपछि कार्यव्यस्तताको कारण देखाउँदै केन्द्रीय समितिमा मनोनयनबाट आउने सदस्य र पदाधिकारी टुंगो लाग्न सकिरहेको छैन। महाधिवेशनपछि पनि मनोनयनलाई सकाएर मात्र एकमुष्ट शपथ गराउने पहल द्विपक्षीय टुंगोमा पुग्न नसकेकै कारण सफल हुन सकेन। 7-12 असारसम्म चितवनको भरतपुरमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई केही दिन कुराएर 17 असारमा मात्र काठमाण्डुमा शपथ गराइएको थियो। राष्ट्रपा महामन्त्री विपिन आचार्यले केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्य र पदाधिकारीलाई पहिलो चरणमा मनोनयन गरिने बताएका छन्। प्रधानमन्त्री शाह पक्षले केन्द्रीय समितिमा मनोनित हुने नेताहरूको नाम सोमबार साँझसम्म पनि सभापति लामिछानेलाई पठाएका छैनन्। शाह निकटका एक केन्द्रीय सदस्यले ककसलाई केन्द्रीय समिति र पदाधिकारीमा पठाउने भन्ने टुंगोमा पुग्न नसकेकाले सभापतिलाई नाम पठाउन नसकिएको बताएका छन्। यसै विषयमा छलफल गर्नका लागि सभापतिले बुधबारका लागि केन्द्रीय समिति बैठक डाकेका छन्। पार्टीका अत्यावश्यक काम अघि बढ़ाउन र पहिलो चरणमा केहीलाई मनोनित गर्नका लागि बैठक बस्ने जनाइएको छ। राष्ट्रपतिमा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई मनोनित गर्दै लामिछाने शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: यता मध्याह राष्ट्रिय दैनिकले रासोपामा सांसदलाई लगाम, सरकारको आलोचना गरे, स्पष्टीकरण शीर्षकमा खबर छापेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूको बोलीलाई निगरानीमा राखेको छ। संसदमा राख्ने अभिव्यक्तिमा मात्रै होइन, सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालबाट समेत सरकारको आलोचना गरे त्यस्ता सांसदहरूलाई स्पष्टीकरण सोधिनेछ। रासोपा नेताहरूका अनुसार सरकारको काम कार्यवाहीको आलोचना गरेको आरोपमा रासोपा संसदीय दलकी सचेतक क्रान्ति शिखा धिताल नै स्पष्टीकरणमा परेकी छन्। सुकुम्बासी विस्थापित भएपछि राखिएको होल्डिङ सेन्टर डुबानमा परेपछि उनले सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्। पार्टीभित्र राखे हुने विषय किन सामाजिक सञ्जालमा लेखेको भनेर रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले उनलाई मौखिक स्पष्टीकरण सोधेका हुन्। सरकारको आलोचना गर्ने अन्य सांसदको हकमा समेत शुरूमा मौखिक स्पष्टीकरण सोधिनेछ, यो भन्दा थप कार्यवाही प्रक्रियामा पनि जान सकिने भनेर सांसद रासोपाले सांसदहरूको बोलीमा लगाम लगाउँदैछ। यसअघि नै रासोपाले सांसदहरूले बोल्नु अघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे जानकारी गराउनुपर्ने व्यवस्था लागू गरिसकेको छ।
2: काभ्रेकी रामकुमारी